0: नमस्कार, शुभ भरबात। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल श्रावण महिनाको 19 गते मंगलबार, ईस्वी सम्वत अगस्त 4 तारीक सन् 2026, श्री साके 1948 नेपाल सम्वत 1146 रौद्र नामको संवत्सर। सूर्य पृथ्वीको दक्षिण गोलार्धमा छन्। वर्ष ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार श्रावण कृष्ण पक्ष चलिरहेको छ। सौरमान अनुसार आज श्रावण कृष्ण पक्षको षष्ठी तिथि साँझमा 7:08 त्यसपछि सप्तमी तिथि लाग्नेछ। नक्षत्रमा रेवती साँझमा 8:11 त्यसपछि अश्विनी नक्षत्र लाग्नेछ। विष्कुम्बाद योगमा धृति 33:37 त्यसपछि सूर्य योग लाग्नेछ। करणमा ग र अहोरात्र रहनेछ। आनन्दादि योगमा आज शुभ योग रहनेछ। सूर्य कर्कट राशिमा, चन्द्रमा मीन राशिमा रहनेछन्। आजको दिनमान 33:21 अर्थात 13:22 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्रबिन्दुमा रही बिहानमा 5:29 जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 6:49 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय रातिमा 10:05 रहेको छ भने चन्द्रमा अस्ताउने समय भोलि बिहानमा 10:33 रहेको छ। पञ्चाङ्ग बारेको जानकारी सँगै अब लागौं आजको राशिफलतर्फ। राशिफलको शुरूमा मेष राशि। मेष राशिका व्यक्तिहरूका लागि आज चन्द्रमाको प्रभावले आर्थिक तथा पारिवारिक विषयमा अतिरिक्त सावधानी अपनाउन आवश्यक छ। बोल्दा प्रयोग गरिएका शब्दले सम्बन्धमा असर पार्न सक्ने भएकाले निकै सचेत हुनुहोला। अनावश्यक खर्च बढ़ने सम्भावना भएकाले बजेट मिलाएर अघि बढ़न आवश्यक छ। काममा अपेक्षा अनुसार गति नआउँदा मन केही असन्तुष्ट रहन सक्छ। धैर्यता अपनाउन आवश्यक छ। आफन्तसँग सामान्य मतभेद उत्पन्न हुन सक्ने संकेत पनि आज रहेको छ। हतारमा गरिएको निर्णयले पछि समस्या निम्त्याउन सक्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। स्वास्थ्यमा घाँटी अथवा खानपानसँग सम्बन्धित समस्या देखिन सक्छ। धैर्य र समयमता अपनाएर अघि बढ्दा आजको दिन सहज बन्नेछ। अब दोस्रो राशि वृष राशि। वृष राशिका व्यक्तिहरूको लागि आज चन्द्रमा आफ्नै राशिमा रहेकाले आत्मविश्वास उल्लेखनीय रूपमा बढ्नेछ। रोकिएका योजना अघि बढ्ने अनुकूल वातावरण पनि बन्नेछ। व्यवसाय तथा पेसामा राम्रो उपलब्धि हात पर्नेछ। परिवारबाट महत्वपूर्ण सहयोग प्राप्त हुनेछ। नयाँ सम्बन्ध स्थापित हुने सम्भावना पनि रहेको छ। आर्थिक पक्ष सुदृढ बन्ने संकेत पनि आज रहेको छ। सृजनात्मक सोचले नयाँ अवसर दिलाउन सक्नेछ। प्रतिष्ठा र सम्मान बढ्ने ग्रहयोग पनि रहेको छ। स्वास्थ्यमा सुधार आउँदा काममा ऊर्जा कायम रहनेछ। आजको दिनमा सकारात्मक परिणाम र खुशीका समाचार प्राप्त हुने देखिएको छ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशि व्यक्तिहरूका लागि आज चन्द्रमाको प्रभावले मानसिक तनाव र अनावश्यक खर्च बढ्ने देखिएको छ। गरेका कामको प्रतिफल तत्काल प्राप्त नहुन सक्छ। गुप्त योजना अरूसँग धेरै साझा नगर्दा नै राम्रो हुनेछ। यात्रा गर्दा विशेष सावधानी अपनाउन आवश्यक छ। थकान अथवा आलस्यका कारण काममा ढिलाइ हुन सक्ने देखिएको छ। विश्वास गरेका व्यक्तिबाट अपेक्षित साथ नपाउँदा तपाईँको मन खिन्न बन्नेछ। अनावश्यक बहसबाट टाढा रहनु निकै बुद्धिमानी हुनेछ। धार्मिक अथवा आध्यात्मिक गतिविधिमा मन लाग्नेछ। संयमपूर्वक अघि बढे सम्भावित समस्या कम गर्न सक्नुहुनेछ। धैर्यता नै आजको दिनको सबैभन्दा ठूलो शक्ति बन्ने देखिएको छ। अब चौथो राशि कर्कट राशि। कर्कट राशिका व्यक्तिहरूका लागि आज सामाजिक तथा व्यावसायिक क्षेत्रमा राम्रो प्रगति हुनेछ। मित्रहरूको सहयोगले रोकिएका काम पूरा हुनेछ। नयाँ योजना कार्यान्वयन गर्ने अवसर पनि तपाईँलाई प्राप्त हुनेछ। आर्थिक लाभका नयाँ स्रोतहरू फेला पर्नेछन्। अनुभवी व्यक्तिको सुझाव निकै लाभदायक हुनेछ। पारिवारिक वातावरण सुखद रहने देखिएको छ। इच्छा शक्ति बलियो हुँदा कठिन कार्य पनि सहज बन्नेछ। अध्ययन तथा अनुसन्धानमा सफलता मिल्ने ग्रह गोचर रहेको छ। भविष्यका लागि महत्वपूर्ण निर्णय लिन सकिने समय आज रहनेछ। दिन उपलब्धिमूलक र उत्साहजनक रहने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब पाँचौं राशि सिंह राशि। सिंह राशि व्यक्तिहरूका लागि आज जिम्मेवारी बढे पनि मेहनतको उचित मूल्य प्राप्त हुने सम्भावना रहेको छ। कार्यक्षेत्रमा वरिष्ठ व्यक्तिको विश्वास जित्न सक्नुहुनेछ। धैर्यताका साथ अघि बढेमा अवरोध हट्दै जानेछ। आर्थिक पक्ष क्रमशः सुधार हुने संकेत पनि रहेको छ। प्रतिष्ठासँग सम्बन्धित काममा विशेष सतर्क हुन आवश्यक छ। पारिवारिक सल्लाह निकै उपयोगी हुनेछ। नयाँ अवसर प्राप्त हुँदा आत्मविश्वास पनि बढ्नेछ। प्रतिस्पर्धात्मक क्षेत्रमा राम्रो प्रदर्शन गर्न सक्नुहुनेछ। आजको साँझतिर सुख समाचार प्राप्त हुने ग्रह गोचर रहेको छ। विवेकपूर्ण निर्णयले आजको दिन सफल बनाउनेछ। अब छैटौं राशि कन्या राशि। कन्या राशिले व्यक्तिहरूका लागि आजको दिनमा भाग्यले साथ दिनेछ, जसले गर्दा धेरै काम सहज रूपमा सम्पन्न हुनेछ। लामो समयदेखि रोकिएका योजना अघि बढ्ने सम्भावना पनि रहनेछ। अध्ययन अनुसन्धान तथा सिप विकासमा राम्रो प्रगति हुनेछ। धार्मिक अथवा सामाजिक कार्यमा सहभागिता जनाउने अवसर तपाईँलाई मिल्नेछ। यात्राबाट लाभ प्राप्त हुने योग पनि रहेको छ। परिवारका सदस्यसँग सम्बन्ध अझ प्रगाढ बन्दै जानेछ। आर्थिक पक्ष सन्तुलित रहनेछ। नयाँ जिम्मेवारीले भविष्यमा राम्रो अवसर सृजना गर्नेछ। सकारात्मक सोचले सफलता नजिक ल्याउनेछ। आजको दिन उत्साह र सन्तुष्टिको अनुभूति हुनेछ। अब सातौं राशि तुला राशि। तुला राशिका व्यक्तिहरूका लागि आज आर्थिक तथा पारिवारिक विषयमा सोच विचार गरेर निर्णय लिनुहोला। साझेदारीका काममा राम्रो सम्भावना देखिएको छ। अनुभवले कठिन परिस्थिति पनि सहज बनाउन सहयोग गर्दछ। तपाईँको कार्यक्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त हुनेछ। रोकिएको रकम प्राप्त हुने संकेत पनि आज रहेको छ। आफन्तसँगको सम्बन्ध अझ आत्मीय बढ्ने देखिएको छ। अध्ययन तथा बौद्धिक क्षेत्रमा प्रगति हुनेछ। स्वास्थ्य सामान्य रहने देखिन्छ। धैर्यता र विवेकले लक्ष्यतर्फ अघि बढ्न सहज हुनेछ। आजको दिनको अन्त्यतिर खुशीको समाचार प्राप्त हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशिका व्यक्तिहरूका लागि आज दाम्पत्य जीवन सुखद रहनेछ। साझेदारीका विषयमा पनि काम गर्न अनुकूल रहेको छ। सहकारीबाट उल्लेखनीय सफलता प्राप्त हुने देखिएको छ। नयाँ व्यक्तिसँगको भेटघाट भविष्यका लागि निकै लाभदायक बन्नेछ। व्यवसायमा विस्तारको योजना सफल हुनेछ। सामाजिक प्रतिष्ठा बढ्ने ग्रहयोग पनि रहेको छ। परिवारबाट राम्रो साथ र समर्थन प्राप्त हुनेछ। सहयोग पनि प्राप्त हुनेछ। आर्थिक पक्षमा सुधार आउने देखिएको छ। मनमा नयाँ उत्साह जाग्नेछ। बोलीको प्रभावले धेरै काम सहज बन्नेछ। आजको दिन उपलब्धिमूलक र फलदायी रहने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब नवौं राशि धनुराशि। धनुराशि व्यक्तिहरूका लागि आज कामको चाप केही बढ्न सक्ने भएकाले समय व्यवस्थापनमा ध्यान दिनुहोला। प्रतिस्पर्धात्मक क्षेत्रमा अतिरिक्त मेहनत आवश्यक पर्ने देखिन्छ। स्वास्थ्यप्रति लापरवाही नगर्नु नै राम्रो हुनेछ। सहकर्मीसँग सहकार्य गरेर अघि बढ्नु भएमा काममा सफलता मिल्नेछ। सानो गल्तीले ठूलो असर पार्न सक्ने भएकाले निकै सावधानी अप्नाउनुहोला। खर्च नियन्त्रण गर्न सके आर्थिक सन्तुलन कायम रहनेछ। अधुरा काम पूरा गर्ने अवसर पनि आज रहेको छ। धैर्यताका साथ अघि बढेमा परिस्थिति अनुकूल बन्दै जाने देखिएको छ। आजको साझातिर मन हल्का हुने सम्भावना पनि रहेको छ। निरन्तर प्रयासले राम्रो परिणाम दिने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब दशौं राशि मकर राशि। मकर राशि व्यक्तिहरूका लागि आज सृजनात्मक क्षमता र आत्मविश्वास दुवै बढ्ने देखिन्छ। नयाँ योजना शुरू गर्न अनुकूल समय रहेको छ। अध्ययन तथा प्रतियोगितामा राम्रो उपलब्धि हासिल हुन सक्ने ग्रह गोचर रहेको छ। सन्तान अथवा परिवारबाट खुशीको समाचार प्राप्त हुनेछ। लगानीबाट भविष्यमा लाभ मिल्ने आधार तयार हुनेछ। प्रेम सम्बन्धमा आत्मीयता बढ्ने संकेत पनि रहेको छ। व्यवसायमा नयाँ अवसर देखा पर्नेछ। स्वास्थ्य राम्रो रहनेछ। साथीभाइसँगको सहकार्य निकै फलदायी रहनेछ। आजको दिन उत्साहपूर्ण र सफल रहने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब एघारौं राशि कुम्भ राशि। कुम्भ राशि व्यक्तिहरूका लागि आज घर परिवारसँग सम्बन्धित काममा व्यस्तता बढ्न सक्छ। पुराना समस्या समाधान हुने दिन पनि रहेको छ। सम्पत्ति अथवा घरायसी विषयमा सकारात्मक निर्णय हुने देखिएको छ। मानसिक शान्ति कायम रहनेछ। आफन्तसँगको सम्बन्ध अझ मजबुत बन्नेछ। आर्थिक अवस्था सन्तुलित रहने संकेत रहेको छ। अनुभवी व्यक्तिको सुझाव निकै उपयोगी हुनेछ। त्यसतर्फ तपाईँले ध्यान दिनुहोला। नयाँ योजना विस्तारतर्फ अघि बढ्ने दिन पनि रहेको छ। धैर्यतापूर्वक काम गर्दा राम्रो उपलब्धि प्राप्त हुनेछ। आजको दिन सन्तोषजनक रहने देखिएको छ। राशिफलको अन्त्यमा मीन राशि। मीन राशि व्यक्तिहरूका लागि आज आत्मविश्वास र उत्साह बढ्ने भएकाले धेरै काम सहज रूपमा सम्पन्न हुनेछ। छोटो यात्राबाट लाभ मिल्न सक्छ। नयाँ सिप सिक्ने अवसर पनि तपाईँलाई रहेको छ। दाजुभाइ तथा साथीभाइसँगको सम्बन्ध सुमधुर रहनेछ। व्यापारमा नयाँ सम्भावना देखिनेछ। आजको दिनमा काम गर्नका लागि थप वातावरण बन्नेछ। बोलीको प्रभावले महत्वपूर्ण काम सफल हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुने ग्रहयोग पनि रहेको छ। सकारात्मक सोचले आजको दिन उपलब्धिमूलक बनाउने देखिएको छ। समग्रमा आजको दिन प्रगति उत्साह र सफलताले भरिएको हुनेछ।
2: राशिफलबारे जानकारी सँगै अब लागू आजको साई विशेष गरी यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य कर्कट राशिमा चन्द्रमा मीन राशिमा रहनेछन्। त्यसैले पश्चिम बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज मंगलबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला। आज उत्तर दक्षिण र पूर्वतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्दा राम्रो हुनेछ। धार्मिक उपायमा अमला सखर गुँद अथवा दही खाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्न सक्नुहुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको धारण गर्नुभएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन, यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेला अर्थ शुभ लाभ आदि बेला बिहानमा 5:22 7:04 रोग बेला रहनेछ। बिहानमा 7:04 8:46 उद्योग बेला रहनेछ। बिहानमा 8:46 10:28 चौर बेला रहनेछ। बिहानमा 10:28 मध्याहमा 12:10 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। मध्याहमा 12:10 1:52 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम महत्वपूर्ण काम यसअघि गर्न छुटेका र थातिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। दिनमा 1:52 3:34 काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म यात्रा पनि नगर्दा राम्रो हुनेछ। दिनमा 3:34 5:16 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। दिनमा 5:16 साँझमा 6:57 समय फेरि रोग बेला रहनेछ। शुभ लाभादी बेलाको रात्रितर्फ लागौ। साँझमा 6:57 8:16 उद्योग बेला रहनेछ। साँझमा 8:16 राति 9:34 चौर बेला रहनेछ। राति 9:34 10:52 लाभ बेला रहनेछ। राति 10:52 12:10 अमृत बेला रहनेछ। राति 12:10 1:28 काल बेला रहनेछ। राति 1:28 2:46 शुभ बेला रहनेछ। राति 2:46 4:04 रोग बेला रहनेछ। राति 4:04 भोलि बिहानमा 5:23 समय फेरि उद्योग बेला रहनेछ। यसमा चौर भन्दा शुभ, शुभ भन्दा लाभ बेला राम्रो हुनेछ। लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काल बेला छल्नुहोला। अब अन्तिममा आजको राहुकाल अर्थ सबैभन्दा खराब समय दिनमा 3:00 4:30 समय राहुकाल अर्थ सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन ठूलो लगानी नयाँ निर्णय महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
0: हवस् त, सफलतामा राशिफल आजलाई यति नै, भोलि पुनः भेट हुने नै छ। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 MHz सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।

0: कायम छे। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठीक 6 बजेको छ।
1: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: नमस्कार, जहाँ संसार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्ज तयार पारेको बिहान 6 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। कास्कीमा एलपी ग्यास वितरण व्यवस्थित बनाउन प्रशासनको 8 निर्णय। कृत्रिम अभाव गर्नेलाई निगरानी, नियम विपरीत सञ्चालन भएका पोखराका 6 विद्यालय बस कार्यवाहीमा। गण्डकी प्रदेश प्रमुखद्वारा गाँजा विधेयक प्रमाणीकरण। बस पार्कका सुकुम्बासीको अन्तिम सूची 22 गते आउने। पर्यटन प्रबन्धन र संरक्षणलाई प्राथमिकतामा राखेर पर्यटन बोर्ड अघि बढ़िरहेको पोखरा सदस्य पोखरेलको बनाए। पोखराको श्रीकृष्ण प्रणायण मन्दिरमा 1 महिना श्रीमद वित्त अर्चा तथा कृष्ण कथा प्रारम्भ। राष्ट्रिय सभाका सांसदहरूद्वारा मुलुकको समसामयिक राजनीतिक सामाजिक तथा आर्थिक विकास विषयमा सरकारको ध्यानाकर्षण। सरकार बनाउने गिराउनेमै केन्द्रित हुनु हाम्रो ठूलो गल्ती भएको प्रचण्डद्वाराले स्वीकार। नेकपा विघटनको समीक्षा बिना वाम एकता सम्भव नरहेको शंकर पोखरेलको जिकिर। मानव सेवा आश्रमको मायाकेबाट 3 करोड़ 4 लाख रूपियाँ बचत। रूसी मिसाइल आक्रमणमा किबमा 9 जनाको मृत्यु, 28 घाइते। र पोखरामा 3 दिने स्ट्रेन्थ एण्ड कन्डिसनिङ प्रशिक्षण शुरू। अब सुनौ पूरा समाचार। बजारमा एलपी ग्यासको अभाव बारे गुनासो बढ़ेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले ग्यासको बिक्री वितरण व्यवस्थित बनाउन विभिन्न निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारीको अवस्थामा नेपाल आयल निगम, एलपी ग्यास उत्पादक, ग्यास बिक्री संघ, उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स, उपभोक्ता मंच, नागरिक समाज तथा संचारकर्मी सहितको समन्वय बैठकले ग्यास वितरणलाई पारदर्शी र व्यवस्थित बनाउन 8 बुधे निर्णय गरेको हो। निर्णय अनुसार ग्यास उद्योग र विक्रेताले आफूलाई प्राप्त तथा बिक्री गरेको ग्यासको दैनिक अभिलेख राख्नुपर्नेछ। ग्यास बिक्री गर्दा उपभोक्ताको नाम, ठेगाना, सम्पर्क नम्बर र उपलब्ध गराएको परिणामको विवरण पनि अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था गरिएको छ। यस्तै 75 वर्षभन्दा माथिको ज्येष्ठ नागरिक, पूर्ण अशक्त तथा अपाङ्गता भएका व्यक्ति र भाडामा बस्ने विद्यार्थीलाई प्राथमिकताका आधारमा न्यूनतम आवश्यक परिणाममा ग्यास उपलब्ध गराउन विक्रेतालाई निर्देशन दिएको छ। प्रशासनले उपभोक्ता र व्यवसायी दुवैले एलपी ग्यासको अनावश्यक संचितीकरण नगर्न आग्रह गरेको छ। उद्योगहरूले वितरण गरिएको ग्यास उचित रूपमा बिक्री नभए, नभएको कृत्रिम आवास सिर्जना गरिएको र मूल्य वृद्धि गरिएको भए नभएको विषयमा नियमित अनुगमन गर्नुपर्ने निर्णय पनि गरिएको छ। उद्योग वाणिज्य संघ, च्याम्बर अफ कमर्स, उपभोक्ता मंच तथा अन्य सरकारवाला निकायलाई पनि बजारको सूक्ष्म अनुगमन गरी आवश्यक जानकारी जिल्ला प्रशासन कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा उपलब्ध गराउन आग्रह गरिएको छ। नेपाल आयल निगमका निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै ग्यास उद्योगलाई निर्देशन दिएको छ भने पेट्रोलियम पदार्थको बिक्री वितरण व्यवस्थित बनाउन पोखरा डिपो मार्फत नियमित अनुगमन गर्ने जनाएको छ। प्रशासनले बोतल, जीबी, जर्किन लगायतका भाडामा खुल्ला रूपमा पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने कार्य पूर्ण रूपमा निषेध गरेको छ। साथै एलपी ग्यास वितरण नियमावली 2065 संशोधन सहितको पूर्ण कार्यान्वयन गर्न सम्बन्धित सबै पक्षलाई निर्देशन दिएको छ। जिल्ला प्रशासन कार्यालयले एलपी ग्यासमाथिको निर्भरता घटाउन विद्युतीय चूलोको प्रयोग बढ़ाउन आग्रह गर्दै ग्यासको मूल्य, तौल वा वितरण सम्बन्धी कुनै गुनासो भए जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन उपभोक्तासँग अनुरोध गरेको छ। ट्राफिक नियम उल्लंघन नियन्त्रण, सवारी व्यवस्थापन प्रभावकारी बनाउने तथा सम्भावित सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको विशेष चेक जाँचका क्रममा पोखराका 6 वटा विद्यालय बस कार्यवाहीमा परेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा मातहतका इकाईले विद्यालयका सवारी साधनलाई लक्षित गरी सञ्चालन गरेको चेक जाँचका क्रममा नियम विपरीत सञ्चालन भएका बसलाई कार्यवाही गरिएको हो। कार्यवाहीमा पर्नेमा प्रगति एजुकेशन फाउण्डेशनका 4, बिन्दासनी माविका 1 र पोखरा एकाडेमीका 1 गरी जम्मा 6 वटा विद्यालय बस रहेका छन्। ट्राफिक प्रहरीले विद्यालय बस सञ्चालनमा सुरक्षा मापदण्डको पालना गराउन तथा अनुगमन र कार्यवाहीलाई निरन्तरता दिने जनाएको छ। पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्र रहेको जीर्ण तथा अव्यवस्थित फ्लेक्स बोर्ड र साइन बोर्ड 7 दिनभित्र व्यवस्थापन गर्न सम्बन्धित व्यवसायलाई निर्देशन दिएको छ। महानगरपालिकाले सोमबार सूचना जारी गर्दै विभिन्न व्यावसायिक प्रतिष्ठानले प्रचार प्रसारका लागि राखेका साइन बोर्ड च्यातिएको, खुलिएको तथा जीर्ण अवस्थामा रहेको पाइएकोले यसले शहरी सौन्दर्यतामा प्रतिकूल असर परेको जनाएको छ। महानगरले सूचना प्रकाशित भएको मितिले 7 दिनभित्र यस्ता फ्ल्याक्स बोर्ड तथा साइन बोर्ड सम्बन्धित व्यवसायीले आफैले व्यवस्थापन गर्न आग्रह गरेको छ। तोकिएको अवधिभित्र बोर्ड व्यवस्थापन नगरे प्रचलित कार्यवाही महानगरपालिकाले त्यस्ता फ्ल्याक्स बोर्ड तथा साइन बोर्ड हटाउने चेतावनी पनि दिएको छ। गण्डकी प्रदेश सरकारले औषधीजन्य तथा औद्योगिक प्रायोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्न कानूनी बाटो खुल्ने गरी अघि बढ़ाएको विधेयकले अन्तत प्रदेश प्रमुख दिलराज भट्टलाई प्रवर्तक प्रदान गर्नुभएको छ। प्रदेश प्रमुखको कार्यालयले सोमबार विज्ञप्ति जारी गर्दै औषधीजन्य तथा औद्योगिक प्रायोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्न सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संविधानको धारा 201 को उपधारा 4 बमोजिम सोमबार प्रमाणीकरण भएको जानकारी दिएको छ। प्रदेश प्रमुखको कार्यालयका अनुसार प्रदेश सभाले असार 25 गते पारित गरेको विधेयक असार 30 गते प्रमाणीकरणका लागि प्रदेश प्रमुख समक्ष पुगेको थियो। त्यसपछि प्रदेश प्रमुखले संविधानको धारा 201 को उपधारा 3 बमोजिम साउन 8 गते पूर्वनर विचार गर्नका लागि सन्देश सहित प्रदेश सभामा फिर्ता पठाइएको थियो। प्रदेश सभाले भने विधेयकमा कुनै संशोधन नगरी साउन 15 गते जस्ताको तस्तै पुनः पारित गरेर प्रमाणीकरणका लागि फेरि प्रदेश प्रमुख समक्ष पठाएको थियो। त्यसपछि संविधानको धारा 201 को उपधारा 4 अनुसार प्रदेश प्रमुखले साउन 18 गते विधेयक प्रमाणीकरण गरेका हुन्। यो विधेयक पहिलो पटक प्रमाणीकरणका लागि जाँदा प्रदेश प्रमुखले संघीय कानूनसँग बाजिएको विशेष उठाउँदै फिर्ता पठाएका थिए। उनले संविधानको धारा 57 को उपधारा 6 संघ प्रदेश स्तरीय तह समन्वय तथा अन्तर सम्बन्ध ऐन 2017 तथा लागू औषध नियन्त्रण ऐन 2033 को व्यवस्थालाई आधार बनाउँदै पुनर्विचार गर्न आग्रह गरेका थिए। प्रदेश सभाले भने प्रदेशको अधिकार क्षेत्रभित्र रहेर विधेयक बनाइएको निष्कर्ष निकाल्दै जस्ताको तस्तै पुनः पारित गरेको थियो। उद्योग तथा पर्यटन मन्त्री अशोक धारीवालले त्यसबेला प्रदेशको एकल अधिकारभित्र पर्ने विषयमा संविधानले नै व्यवस्था गरेको छ, पुनः संशोधन गरिरहनु पर्ने अवस्था छैन भन्दै विधेयक यथावत पारित गर्न प्रस्ताव गर्नुभएको थियो। पोखरा महानगरपालिका वडा नम्बर 9 स्थित बसपार क्षेत्रका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको अन्तिम नावली प्रकाशन गर्ने समय थप गरिएको छ। वितरण विवरण अध्यावधिक गर्ने कार्य नसकिएकाले अन्तिम नावली साउन 22 गते प्रकाशन गरिने महानगरपालिकाले जनाएको छ। महानगरपालिकाले यसअघि साउन 18 गते अन्तिम नावली प्रकाशन गर्ने तयारी गरेको थियो। बसपार क्षेत्रमा बसोबास गरिरहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको निवेदन तथा कागजात छानबिन गरी साउन 2 गते 574 परिवार समेटिएको प्रारम्भिक नावली प्रकाशन गरिएको थियो। उक्त नावलीमाथि परेका दावी विरोधका 146 निवेदनहरूमध्ये अहिले अध्ययन भइरहेको छ। प्राप्त 146 निवेदनहरू उपहार अध्ययन भइरहेको छ। महानगरपालिकाद्वारा जारी सूचनामा भनिएको छ, यस सम्बन्धमा भूमिहीन तथा अव्यवस्थित बसोबासी सरकार सहजीकरण समिति र अन्य सरकारवालासँग छप छलफल गरी अन्तिम नावली साउन 22 गतेसम्म प्रकाशन गरिनेछ। यसअघि साउन 2 सार्वजनिक सूचीमा 286 परिवार भूमिहीन दलित र भूमिहीन सुकुम्बासी तथा 233 परिवार अव्यवस्थित बसोबासीका राशरापमा वर्गीकृत थिए। 55 परिवारको विवरण भने दोहोरो परेको वा मेल नखाएको पाइएको थियो। बस पार्कमा बसोबास गर्ने वास्तविक सुकुम्बासी पहिचान गर्न जेठ 12 3 समिति बनाइएको थियो। पूर्व न्यायाधीश शंकर बराल संयोजकत्वमा समितिले बस पार्कको जग्गाको अवस्था पहिचान गरी प्रतिवेदन बुझाइसकेको छ। त्यस्तै वडा नम्बर 17 वडा अध्यक्ष राधिका साई योगी संयोजकत्वमा समितिको वैकल्पिक जग्गाको खोजी गरेको थियो। प्रशासन महाशाखा प्रमुख कृष्ण प्रसाद तिवारीको नेतृत्वमा रहेको सहजीकरण समितिले 572 जनाको दावीमाथि छानबिन गरेको थियो। बस पार्क निर्माणका लागि 2032 सालमा 196 रोपन जग्गा अधिग्रहण गरिएको थियो। अतिक्रमणका कारण अहिले 187 रोपन जग्गा मात्र बाँकी छ। त्यसमध्ये 26 रोपन क्षेत्र मात्र महानगरको पूर्ण नियन्त्रणमा छ। महानगरपालिकाले बस पार्कको उत्तरी र पश्चिमतर्फका 520 संरचना हटाइसकेको छ। मुख्य बस्तीको सुकुम्बासीले भने विकल्प नदिएसम्म ठाउँ ठाली नगर्ने भन्दै अदालतबाट अन्तरिम आदेश लिएका थिए। नेपालमा डेंगू संक्रमणको जोखिम पूर्ण तीव्र रूपमा बढ़न थालेको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गत डिपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो प्रतिवेदन अनुसार 2082 पुसदेखि 2083 साउन 15 गतेसम्म देशका 72 जिल्लामा 2025 जनामा डेंगू संक्रमण पुष्टि भएको छ भने 2 जनाको मृत्यु भएको छ। महाशाखाले मनसून सक्रिय भएसँगै संक्रमणको दर बढ़दै गएको जनाएको छ। प्रदेशगत रूपमा कोशी प्रदेशमा सबैभन्दा धेरै 568 जना 28% संक्रमित भेटिएका छन् भने गण्डकी प्रदेशमा 532 जना 26.3% संक्रमित पुष्टि भएका छन्। जिल्लागत रूपमा झापा 204, बागलुङ 180, सुनसरी 161, पाल्पा 116 र कास्की 110 संक्रमित सहित सबैभन्दा बढ़ी प्रभावित 5 जिल्ला बनेका छन्। बढ़दो संक्रमणलाई मध्यनजर गर्दै सरकारले श्रावण भद्र आश्विन डेंगू संस्थाना 3 अभियान सञ्चालन गरेको छ। वर्षायाममा तथा वर्षापछिको समयमा लामखुट्टेको प्रचलन तीव्र हुने भएकाले संक्रमण अझ फैलिने सक्ने जोखिम रहेको महाशाखाको भनाइरहेको छ। नेपाल पर्यटन बोर्डको नवनियुक्त कार्यकारी सदस्य सन्तोष पोखरेलले पर्यटन प्रबन्धन र संरक्षणलाई प्राथमिकतामा राखेर बोर्ड अघि बढ़िरहेको बताउनु भएको छ। होटल सन पोखरा नेपालले सोमबार आयोजना गरेको स्वागत कार्यक्रममा उहाँले पूर्वाधार निर्माण भन्दा पर्यटन प्रबन्धनमा बोर्डको ध्यान केन्द्रित रहेको बताउनुभयो। पर्यटकलाई आवश्यक सम्पूर्ण जानकारी सहज रूपमा उपलब्ध गराउन क्यूआर कोड प्रणाली विकास गर्ने तयारी भइरहेको जानकारी दिँदै उहाँले बोर्डका प्रादेशिक कार्यालय पोखरामा रहनु यहाँको पर्यटन व्यवसायका लागि अवसर भएको उल्लेख गर्नुभयो। पोखरेलले फेवा लगायत पोखराका ताल संरक्षणका लागि बजेट सुचाएको, जल गतिविधिका लागि एउटा ताल विकास गर्ने योजना रहेको तथा आरोग्य पर्यटन प्रबन्धनमा बोर्ड गम्भीर रहेको बताउनुभयो। साथै उच्च हिमाली स्तरमा यात्रा गर्ने पर्यटकको संरक्षाका लागि ट्रेकिङ एजेन्सीहरूसँग समन्वय भइरहेको जानकारी दिनुभयो। होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले निजी क्षेत्रसँग समन्वय गरेर पर्यटन प्रबन्धनका कार्यक्रम सञ्चालन गर्ने बोर्डले सहित नीति ल्याउनु पर्ने बताउनुभयो। चलौं पोखरा अभियानले भारतीय पर्यटकको आगमन बढ़ाउन योगदान दिएको उल्लेख गर्दै होटल व्यवसायका लागि आवश्यक तालिममा बोर्डको सहयोग आवश्यक रहेको उहाँको भनाइ थियो। कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले पोखरामा आउने पर्यटकको तथ्याङ्क व्यवस्थित गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। साथै नेपाल एकाडेमी अफ टुरिज्म होटल एण्ड माउन्टेनियरिङका पोखरामा विस्तारको प्रक्रियामा अघि बढ़ेको बताउनुभयो। कार्यक्रममा वक्ताहरूले पोखरामा पर्यटकको व्यवसाय अवधि बढ़ाउने, बहुभाषिक प्रचार सामग्री तयार पार्ने, पुराना संकेत बोर्ड प्रतिस्थापन गर्ने तथा पर्यटन पूर्वाधार तयारी र व्यवस्थापनलाई प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिएका थिए। पोखराट रत्नचोक स्थित श्रीकृष्ण प्रणामी मन्दिरमा अध्यात्मिक चेतना विस्तार गर्ने उद्देश्यले एक महिने श्रीमद वितक चर्चा एवं श्रीकृष्ण तथा प्रवचन सोमबारदेखि शुरू भएको छ। आगामी भदौ 19 गतेसम्म सञ्चालन कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिकाका वडा नम्बर 8 अध्यक्ष रुद्रनाथ बराल गर्नुभयो। उद्घाटन समारोहमा वडा अध्यक्ष बरालले मन्दिरले हरेक वर्ष आयोजना गर्दै आएको श्रीमद वितक चर्चाले सामाजिक आध्यात्मिक जागरण र आत्मिक शान्ति प्रबन्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताउनुभयो। उहाँले मन्दिरको संरक्षण तथा पुननिर्माणमा वडा नम्बर 7 र 8 निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि आवश्यक सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै महिना व्यापी अनुष्ठानमा सहभागी भए आध्यात्मिक लाभ लिन पनि सबैलाई आग्रह गर्नुभयो। वडा नम्बर 7 का वडा अध्यक्ष रामन आचार्यले महानगरभित्र धेरै कृष्ण मन्दिर भए पनि रत्नचोक स्थित श्रीकृष्ण प्रणामी मन्दिरले निरन्तर महिना व्यापी कथा तथा श्रीमद वितक चर्चा आयोजना गर्नु प्रशंसनीय कार्य भएको बताउनुभयो। उहाँले धार्मिक कार्यक्रममा सहभागी भए आयोजकलाई हौसला प्रदान गर्न आग्रह गर्नुभयो। कार्यक्रमका प्रमुख वाचक साधक राज रसिक महाराजले श्रीमद वितक चर्चा र श्रीकृष्ण कथाले मनलाई शान्ति, सकारात्मक सोच र जीवनमा परिवर्तन ल्याउन सहयोग गर्ने भएकाले श्रद्धालुलाई नियमित सहभागी बनाउन आग्रह गर्नुभयो। श्रीकृष्ण प्रणामी सेवा समितिको केन्द्रीय सदस्य पुरूषोत्तम रेग्मीले विगतको परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि महिनाव्यापी अनुष्ठान आयोजना गरिएको जानकारी दिनुभयो। मन्दिरका अध्यक्ष मोहन प्रसाद ढकालको अवस्थामा सम्पन्न उद्घाटन कार्यक्रममा विभिन्न धार्मिक तथा सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। मन्दिर व्यवस्थापन समितिका अनुसार कार्यक्रम पर्व साधक राज रसिक महाराजले दैनिक श्रीकृष्ण कथा तथा श्रीमद वितक चर्चा प्रस्तुत गर्नुहुनेछ। पोखराको अग्रणी सामाजिक संस्था निलामायलाइन क्लबले अर्धवार्षिक कार्ययोजना सार्वजनिक गरेको छ। बाटुले चरमा स्थापना भई सामाजिक क्षेत्रमा क्रियाशील क्लबले भादरदेखि पौष महिनासम्म सञ्चालन गर्ने कार्यक्रम र जिम्मेवारी तोकेको छ। उसले भादर 25 गते आयोजना गर्ने हरितालेका तीज शुभारम्भ आदान प्रदान, एकल महिला सहयोग, पवित्र प्रेम नारायण स्मृति शैक्षिक पुरस्कार वितरण तथा मानवीय सेवा अध्यक्षको सहयोग वितरण कार्यक्रमका लागि लक्ष्मी पौडेललाई संयोजक तोकेको छ। असोज 3 गते पुष्पराज अधिकारीको समक्षमा हिमालयन योग साधन केन्द्रका योग साधकहरूका लागि एक दिने धार्मिक भ्रमण, 25 गते खगेन्द्र थापाको समक्षमा विजयादशमीको शुभकामना दौड़ कार्यक्रम सञ्चालन गर्ने क्लबका सूचना अधिकारी शिवराज देवकोटाले जानकारी दिनुभयो। त्यस्तै कार्तिक 14 गते प्रकाश थापाको समक्षमा वृहत रक्तदान कार्यक्रम, मक्सिर 19 र 20 गते सुशील बस्नेतको समक्षमा अवलोकन भ्रमण, पौष 11 गते रामशरण बानियाको समक्षमा अमरदीप ज्येष्ठ नागरिक केन्द्रको ज्येष्ठ नागरिकहरूलाई सम्मान कार्यक्रम गरिने बताइएको छ। क्लबले योमरी पूर्णिमाका दिन दुर्गालाल श्रेष्ठको समक्षमा योमरी विशेष कार्यक्रम र पछि मिति तय गर्ने गरी शिवराज देवकोटाको समक्षमा स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। क्लबका अध्यक्ष मोहन थापाले वार्षिक रूपमा गरिँदै आएको यस्ता कार्यक्रमलाई थप व्यवस्थित बनाउन अर्धवार्षिक रूपमै योजना बनाएर जिम्मेवारी दिएको बताउनुभयो। 29 वर्ष अघि स्थापना भएको यो संस्थाले शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा केन्द्रित भएर कार्यक्रम सञ्चालन गर्दै आइरहेको पनि बताउनुभयो। शीतलादेवी सामुदायिक माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष दीपक कार्की चयन हुनुभएको छ। शनिबार आयोजित अभिभावक भेलाले उहाँलाई सर्वसम्मत रूपमा अध्यक्ष चुन्नु भएको हो। विद्यालयको शैक्षिक र भौतिक अवस्था सुधार गर्दै गुणस्तरीय शिक्षामा जोड़ दिन नयाँ नेतृत्व चयन गरिएको हो। भेलाले व्यवस्थापन समितिको सदस्यमा रमेश प्रसाद बराललाई चयन गरेको छ। महिला सदस्यको जिम्मेवारी अनिता सापकोटा र पवित्र पराजुली अधिकारीले पाएका छन्। अभिभावक भेराले शिक्षक अभिभावक संघको नयाँ समिति गठन गरेको छ। संघको अध्यक्षमा राम राज सुवेदी चुनिएका छन्। समितिको सदस्यहरूमा स्वस्तिका कोइराला र टेकनाथ पराल चयन भएका छन्। यस्तै सरूना तिमिसेना, पूजा ढकाल र शर्मिला बास्तोला पनि सदस्य बनेका छन्। संघको अन्य सदस्यहरूमा अम्बिका गौतम र पूर परुकार्की रहेका छन्। नयाँ समिति छनौट प्रक्रियालाई व्यवस्थित बनाउन एक सहयोग समितिको गठन गरिएको थियो। पोखरा महानगरपालिका शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकारी कृष्ण प्रसाद भण्डारी सो समितिको संयोजक थिए। सहयोग समितिमा वडा नम्बर 12 वडा अध्यक्ष सन्तोष पास्तोला र प्रधान अध्यापक बाबुराम अधिकारी सदस्य छन्। विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष टीकाबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर 12 वडा सदस्य वडा अध्यक्ष सन्तोष पास्तोला प्रमुख अतिथिको रूपमा रहेका थिए। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर सँगालो। अब एकैछिन विश्रामको पालो।
1: अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ?
2: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
1: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि।
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गर गहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ। साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
2: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052120 50, 98251 27014।
4: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
5: कुकुरको भ्याक्सिनेसन,
4: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर, फोन नम्बर 01165447337, मोबाइल नम्बर 98560287744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नवविद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नवविद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबारमा।
6: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840202127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: रङलाई किन स्कुल नपठाएको मैले दाई? काममा अलि सघाउँछ कि भनेर नि।
8: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौँ, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौँ, बाल श्रमको अन्त्य गरौँ।
9: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
11: जल उठाउने स्थान पोखरा 1 गाईघाट, बिहान 7 बजे जलार्पण, श्री केदारेश्वर महादेव बोलबम धाम, लेक साइड, पोखरा।
10: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति, बोलबम धाम बैदाम पोखरा छ।
12: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर, आउनुहोस्। कक्षा 12 को एग्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस बिल्डिङको 2 तला, फोन नम्बर 0615174330, 98560580043। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।
13: एकैछिनको विश्रामपछि खबर संगालमा पुनः स्वागत छ। अब बाँकी समाचार। राष्ट्रिय सभाको सोमबारको बैठकमा सांसदहरूले मुलुकको समसामयिक राजनीतिक सामाजिक तथा आर्थिक विषयमा सरकारको ध्यानकर्षण गराएका छन्। शून्य समयमा बोल्दै उनीहरूले बढ़दो महँगी, एलपी ग्यासको अभाव, सीमा समस्या, खाद्य गुणस्तर, दलित समुदायको न्याय र दाइजो हिंसा लगायतका विषयमा सरकारको जवाबदेहिता माग गरेका हुन्। सांसद किशन बहादुर रोकायाले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धिले नागरिकको जनजीवन कष्टकर बनेको बताउँदै भारतमा एलपी ग्यासको मूल्य घट्दा पनि नेपालमा मूल्य नघटाइएको र बजारमा कृत्रिम अभाव सिर्जना भएको आरोप लगाए। विशेष गरी रूकुम पश्चिममा ग्यास अभावका कारण सर्वसाधारण र होटल व्यवसायी समस्यामा परेको भन्दै तत्काल आपूर्ति सहज बनाउन माग गरे। सांसद विष्णु कुमारी सापकोटाले चाडपर्वको मुखमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिले खाद्यान्नको मूल्य समेत बढ़ेको उल्लेख गर्दै सरकार नागरिकको आधारभूत समस्याप्रति संवेदनशील हुनुपर्ने बताउनुभयो। सांसद श्री कृष्ण प्रसाद अधिकारीले विषादयुक्त तथा मिसावट भएका खाद्य वस्तुको बिक्री रोक्न प्रभावकारी रूपमा बजार अनुगमन र गुणस्तर नियन्त्रणका लागि जनशक्ति बढ़ाउन माग गरे। बैठकमा सांसद पदमबहादुर रोक परिहार र विष्णुबहादुर विश्वकर्माले दलित समुदायको न्यायको माग गर्दै माइती घरमा 107 दिनदेखि सत्याग्रहमा रहेको दीपा नेपालीसँग वार्ता गरी समस्या समाधान गर्न सरकारसँग माग गरे। उनीहरूले दलित समुदायका मुद्दाप्रति सरकार उदासीन रहेको आरोप पनि लगाए। सांसद रेणु चन्दले सुदूरपश्चिमकी पूजा धानुको शंकास्पद मृत्युको निष्पक्ष छानबिन गर्न माग गर्दै दाइजोका कारण हुने हत्या र हिंसाका घटना कडाईका साथ अनुसन्धान हुनुपर्ने बताइन्। उनका अनुसार घटना पनि निर्मला पन्त प्रकरणमा जस्तै न्यायविहीन बन्न नदिन सरकारलाई सचेत गराइन्। सांसद विष्णु देवी पुरा सैनीले 10 वर्षसम्म निष्क्रिय रहेको ब्याङ्क खाताको रकम सरकारी खातामा ल्याउने तयारीप्रति असन्तुष्टि जनाउँदै त्यस्तो रकमलाई 20 वर्षसम्म सुरक्षित राखी स्वास्थ्य सेवामा उपयोग गर्न व्यवस्था गर्न सुझाव दिन्। उनले विद्युतमा लगाइएको मूल्य वृद्धि कर र यातायात मजदूरमाथिको चरको जरिवानाप्रति पनि आपत्ति जनाइन्। बैठकमा सांसद पूजा चौधरीले पाकिस्तानको ब्रोडपिक हिमाल हिमपहिरोमा परि विकृति मानी पर्वतारोही निर्मल पूजासहित नेपाली तथा विदेशी नागरिकको निधन भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धांजलि अर्पण गरिन्। नेपाल कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउने र गिराउने राजनीतिक अभ्यासमै केन्द्रित हुनु आफ्नो पार्टीको ठूलो गल्ती भएको स्वीकार गरेका छन्। सोमबार 24 बोधले स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री बनाउने र हटाउने र सरकार गठन विघटनलाई नै राजनीतिक सफलताको मापदण्ड बनाउँदा पार्टी जनताबाट टाढिएको बताए। उनले मजदूर किसान तथा उत्पीड़ित समुदायसँगको सम्बन्ध क्रमश कमजोर बन्दै गएको स्वीकार गर्दै सरकार सञ्चालनभन्दा जनतासँगको सम्बन्ध प्रगाढ़ गर्नुपर्ने जोड़ दिए। प्रचण्डका अनुसार केन्द्रमा मन्त्री र प्रधानमन्त्री बन्ने होड बढ़ेपछि त्यसको प्रभाव प्रदेश र स्थानीय तहसम्म पुगेको छ। उहाँले मन्त्री मुख्यमन्त्री र पदको प्रतिस्पर्धामा केन्द्रित हुँदा कम्युनिष्ट आन्दोलन आफ्नो मूल आदर्शबाट विचलित भएको बताइएको छ। नेताहरूको जीवनशैलीले पनि जनविश्वास कमजोर बनाएको उहाँको भनाइ थियो। सदरमुकाम र राजधानी केन्द्रित जीवनशैलीका कारण जनताले नेताहरूलाई कम्युनिष्टको आदर्श रूपमा नभएर महसुस गर्न थालेको उहाँले उल्लेख गर्नुभयो। प्रचण्डले अब पार्टीको आत्मसमीक्षा गर्दै जनतासँग सम्बन्ध पुनः मजबूत बनाउनु पर्ने आवश्यकता आउनुभयो। यता नेकपा एमालेका महासचिव शंकर पोखरेलले तत्कालीन नेपाली कम्युनिष्ट पार्टीको गठन र विघटनबारे गहिरो समीक्षा नगरी फेरि वामेकता गर्ने प्रयासले कुनै सार्थकता नपाउने बताउनुभयो। सोमबार काठमाडौँमा आयोजित 24 बोतले स्मृति दिवस कार्यक्रममा बोल्दै उहाँले तत्कालीन नेकपाको गठन र विघटनले नेपालको वामपन्थी आन्दोलनलाई कमजोर बनाएको बताउनुभयो। पोखरेलले नेताहरू बीचको सहमतिमा आधारमा मात्र एकता सम्भव नहुने उल्लेख गर्दै कार्यकर्ताको भावना साझा नीति र कार्ययोजनालाई केन्द्रमा राखेर अघि बढ़नुपर्ने धारणा राख्नुभयो। उहाँका अनुसार नेपालको कम्युनिष्ट आन्दोलन कमजोर हुनुको मुख्य कारण नेताहरूबीचको विवाद हो। महासचिव पोखरेलले वर्तमान अवस्थामा लोकतान्त्रिक व्यवस्था पनि चुनौतीमा परेको उल्लेख गर्दै लोकतन्त्र स्थापनाका लागि संघर्ष गरेका राजनीतिक शक्तिहरूबीच सहकार्य अपरिहार्य रहेको बताउनुभयो। उहाँले जयन्ती आन्दोलनका सन्दर्भमा राजनीतिक दलहरूको सोच विभाजित हुँदा मूलक दुर्घटना उन्मुख हुन सक्ने चेतावनी दिँदै लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्न लोकतान्त्रिक शक्तिहरू पनि एक ठाउँमा उभिनुको विकल्प नरहेको बताउनुभएको छ। संघीय संसद प्रतिनिधि सभाको बैठक आज मंगलबार दिउँसो 1 बजे बस्दैछ। आज बस्ने प्रतिनिधि सभाको बैठकमा विभिन्न प्रतिवेदन पेश गर्ने तथा जरूरी सार्वजनिक महत्वको प्रस्ताव सभामाथि छलफल गर्ने समावेश कार्यसूची तय गरिएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले आदिवासी जनजाति आयोगको 6 वार्षिक प्रतिवेदन पेश गर्नुहुने कार्यसूची रहेको छ। यसै गरी आजको बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदाबेले प्रस्तुत गरेको जरूरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुनेछ। सांसद आमदाबे कार्यालय वास्तविक भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी नागरिकको संरक्षण र पुनस्थापनाका लागि सरकारले आवश्यक व्यवस्था मिलाउनु पर्ने माग सहितको प्रस्ताव प्रस्तुत गर्नुभयो। यसो अवसरमा प्रस्तावमा सुरक्षित आवास, आधारभूत सेवा, खाद्य, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनको निरन्तरतालाई ध्यान दिँदै उचित क्षतिपूर्ति, स्थायी पुनर्स्थापनाको प्रत्याभूति दिलाउन र वास्तविक भूमिहीन एवं सुकुम्बासीलाई यथाशीघ्र लाल पूर्जा वितरण गर्नुपर्ने विषयमा समेटिएका छन्। यस प्रस्तावको समर्थकमा सांसदहरू ऐनबहादुर बहरा, युवराज दुलाल र आरएन राई रहेका छन्। प्रतिनिधि सभा बैठकका अतिरिक्त आज संघीय संसदको विभिन्न पाँचवटा संसदीय समितिको बैठक समेत बस्ने कार्यसूची रहेको छ। संघीय संसद सचिवालयका अनुसार आज अर्थ मन्त्रालय अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, राज्य व्यवस्था तथा सुशासन र सार्वजनिक नीति तथा प्रत्यायन विधेयक विधायन समितिको बैठक बस्दैछ। बिहान 10 बजे बस्ने अर्थ समितिको बैठकमा राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथि छफावार छलफल जारी रहनेछ भने सोही समयमा बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापन सम्बन्धमा छलफल गर्ने कार्यक्रम तय गरिएको छ। यस्तै बिहान 11 बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल विशेष सेवा ऐन 2042 साविक व्यवस्था जनाउने सम्बन्धी विधेयक 2083 उप सैद्धान्तिक र दफावार छलफल गरिनेछ भने कार्यविधि मसौदा तर्जुमा उपसमितिको प्रतिवेदनका सम्बन्धमा पनि छलफल हुनेछ। यसै गरी अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पर्यटन विधेयक 2081 सम्बन्धमा मन्त्रालयसँग सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको छ भने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिका पूर्व सभापति रामनारायण बिडारीसँग सरकारी आश्वासनको सम्बन्धमा छलफल गर्ने कार्यक्रम रहेको छ। मेडिकल व्यवसाय दुर्गा प्रसादलाई रिहा गर्न आदेश दिएको छ। सोमबार जिल्ला अदालत भक्तपुरले प्रसादलाई रिहा गर्न आदेश दिएको हो। अदालतले हिरासतमा राख्ने अनुमति नदिई उनलाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश गरेको हो। प्रसादलाई आइतबार राति पक्राउ गरिएको थियो। उनलाई राज्य विरूद्धको कसुर सहितको 3 मुद्दा अनुसन्धानमा गर्नुपर्ने भन्दै 7 म्याद मागेको थियो, तर अदालतले उनलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो। अदालतबाट म्याद थप्राप्त नभए पनि प्रसाई विरूद्धको अनुसन्धान जारी रहने भक्तपुरका एसपी सूर्य खड्काले बताएका छन्। प्रहरीले उनी विरूद्ध राज्य विरूद्धको कसुर अन्तर्गतको सार्वभौम सत्ता र अखण्डतामा खलल पार्ने भन्ने सक्ने गरी गतिविधि गरेको, सार्वजनिक शान्ति विरूद्धको कसुर गरेको र विद्युतीय कारोबार सम्बन्धी ऐन विरूद्धको कसुरमा अनुसन्धान गरिरहेको बताएका छन्। गैर कानूनी रूपमा थुनामा राखेको भन्दै परसाईको रिहाईका माग गर्दै सोमबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ। परसाई पत्नी उमाले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी हुन्। अब आर्थिक समाचार। मानव सेवा आश्रम पोखरा 25 झ्याम्जा स्थित भवन निर्माणका लागि गत वैशाखमा आयोजना गरिएको श्रीमद भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ 2022 3,04,59,184 रूपियाँ बचत गर्न सफल भएको जनाएको छ। सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा महायज्ञ मूल आयोजक समितिका संयोजक अनिल कुमार साईले महायज्ञबाट कुल 3,81,71,700 रूपियाँ संकलन भएको र 70,12,587 रूपियाँ खर्च भएको जानकारी दिनुभयो। संकलित रकम मध्ये नगद चेक, क्यूआर प्रतिबद्धता, जिन्सी सहयोग, दान पेटिका तथा अन्य स्रोतबाट रकम प्राप्त भएको थियो। आश्रममा केन्द्रीय अध्यक्ष रामजी अधिकारीका अनुसार बचत रकम हेम्जा स्थित भवन निर्माण, लक्ष्मीनारायण मन्दिर, मुक्तिनाथ सेवा धर्मशाला निर्माण तथा आश्रम सञ्चालनका लागि अक्ष कोष स्थापना गर्न खर्च गरिनेछ। हेम्जामा निर्माणधीन भवनले करिब 83% रकम सम्पन्न भइसकेको उहाँले बताउनुभयो। हाल आश्रमले पोखराको हेम्जामा 162 पुरूष र छोरेपाटनमा 83 महिला सहित केही बालबालिकालाई आश्रय दिँदै आएको छ। पोखराका 2 शाखा सञ्चालनमा मात्रै मासिक करिब 19,00,000 रूपियाँ खर्च हुने जनाएको छ। 2069 सालमा हेटौडाबाट शुरू भएको मानव सेवा आश्रमले अहिले

ड्रोन तथा मिसाइल उत्पादन केन्द्र, सैन्य औद्योगिक प्रतिष्ठान र सैन्य रसद केन्द्रहरूलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ। मन्त्रालयका अनुसार जमीन र समुद्रबाट प्रहार गरिने उच्च प्रविधियुक्त क्षेपणास्त्र र मानवरहित ड्रोन प्रयोग गरेर आक्रमण गरेको हो। रूसले विशेष गरी किन इलेक्ट्रोनिक उद्योगको एसेम्बली तथा कम्पोनेन्ट उत्पादन प्रतिष्ठानलाई निशाना बनाएको दावी गरेको छ। उक्त प्रतिष्ठानमा युक्रेनको नेप्चुन एमडी निर्देशित मिसाइल, एफपी 7 अपरेशनल ट्याक्टिकल मिसाइल तथा ग्रोम 2 मिसाइल प्रणालीका लागि आवश्यक विद्युत उपकरण र पाठ पूर्जा उत्पादन हुँदै आएको बताइएको छ। युक्रेनी अधिकारीहरूले आक्रमणबाट भएको मानवीय क्षतिको पुष्टि गरेको छ। किपका मेयर भिटाली क्यास्टोका अनुसार घाइते मध्ये 17 जनालाई अस्पतालमा भर्ना गरिएको छ भने अन्यलाई घटनास्थल तथा अन्य विभिन्न क्लिनिकमा प्राथमिक उपचार गरिएको छ। अब खेलकुदको समाचार। पोखरामा 3 दिने स्ट्रेन्थ एण्ड कन्डिसनिङ प्रशिक्षण शुरू भएको छ। जिल्ला खेलकुद विकास समिति कास्कीको समन्वय तथा नेशनल इन्स्टिच्युट अफ स्पोर्ट्स नेपाल एनआईएस नेपालको आयोजनामा प्रशिक्षण सञ्चालन गरिएको हो। प्रशिक्षणको उद्घाटन जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरूङले गरेका हुन्। कार्यक्रमबारे जानकारी दिँदै एनआईएस नेपालका अध्यक्ष किशन तिमल सेनाले युवा खेलाड़ी र प्रशिक्षकको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको बताउनुभयो। उहाँले नेपालमा खेलकुदका उच्च स्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्न संस्थाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। उहाँले नेपाली खेलकुदमा स्पोर्ट्स साइन्सको ज्ञान र प्रयोग अझै पर्याप्त रूपमा विकास हुन नसकेको उल्लेख गर्दै यस्तो प्रशिक्षणले त्यसको कमी पूरा गर्न सहयोग पुग्ने बताउनुभयो। उहाँका अनुसार नो कस्ट नो लो कस्ट अभियान अन्तर्गत सञ्चालन गरिएको यस कार्यक्रम मार्फत दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्दै स्थानीय तहदेखि नै खेलकुदको आधार बलियो बनाउने लक्ष्य राखिएको छ। उहाँले खेलकुदको समग्र विकासका लागि एनआईएस नेपालको अभियानमा सधैँ सरकारवालाको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो। 3 दिने प्रशिक्षणमा ओलम्पियन ग्रेगेन मेमोरियन पियाबोलासे प्रशिक्षण दिइरहेको छन्। एनआईएस नेपालका अनुसार प्रशिक्षणमा 18 विभिन्न खेलका 50 जना प्रशिक्षक तथा खेलकर्मी सहभागिता रहेका छन्। अब मौसम सम्बन्धी जानकारी। हाल देशभर मनसुनी बाहेकको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको निम्न चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ, जसको प्रभावले हाल देशभर सारन्त्या बादल लागेको छ। कोशी लुम्बिनी कर्णाली प्रदेशको केही स्थान तथा मधेस बागमती गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सारन्त्या बादल लाग्नेछ। देशको हिमाली र तराई भूभागका केही स्थानमा मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। देशका पहाड़ी भूभागका धेरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। कोशी बागमती गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। आज राति देशभर सारन्त्या बादल लाग्नेछ। कोशी बागमती गण्डकी प्रदेशको हिमाली भूभागका केही स्थान तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागको थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका साथै मधेस प्रदेशका धेरै स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेशको पहाड़ी भूभाग र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका एक दुई स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको पनि सम्भावना रहेको छ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभाग तथा मधेस प्रदेशको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। यिनै खबरसँगै हामी बिहान 6 बजेको खबर संगालको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। कास्कीमा एलपी ग्यास वितरण व्यवस्थित बनाउन प्रशासनको 8 निर्णय, कृत्रिम अभाव गर्नेलाई निगरानी, नियम विपरीत सञ्चालनमा भएका पोखराका 6 विद्यालय बस कारवाहीमा गण्डकी प्रदेश प्रमुखद्वारा गाजा विधेयक प्रमाणीकरण, बस पार्कका सुकुम्बासीको अन्तिम सूची 22 गते आउने, पर्यटन प्रबन्धन र संरक्षणलाई प्राथमिकतामा राखेर पर्यटन बोर्ड अघि बढ़िरहेको सदस्य पोखरेलको बनाए, पोखराको श्रीकृष्ण प्रणामी मन्दिरमा 1 महिना श्रीमद वितक चर्चा तथा श्रीकृष्ण तथा कथा प्रारम्भ, राष्ट्रिय सभाका सांसदहरूद्वारा मुलुकको समसामयिक राजनीतिक सामाजिक तथा आर्थिक विषयमा सरकारको ध्यान आकर्षण, सरकारका बनाउने गिराउनेमै केन्द्रित हुनु हाम्रो ठूलो गल्ती भएको प्रचण्डद्वारा स्वीकार, नेकपा विघटनको समीक्षा बिना वाम एकता सम्भव नरहेको शंकर पोखरेलको जिकिर, मानव सेवा आश्रमको महायज्ञबाट 3 करोड़ 4 लाख रूपियाँ बछ, रूसी मिसाइल आक्रमणमा किबमा 9 जनाको मृत्यु, 28 घाइते, र पोखरामा 3 दिने स्ट्रेन्थ एण्ड कन्डिसनिङ प्रशिक्षण शुरू।
रेडियो

सफलता तार पारेको बिहान 6 बजेको खबरसँग आजको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर संसारभर सुन्न सक्नुहुन्छ। हाम्रो अर्को समाचार बुलेटिन अहिले बेलुकी 6 बजे खबरसँग आउनेछ। हामी छौ सफलताको पाइलामा। अब केही बेर तपाईँ सुन्न सक्नुहुन्छ विभिन्न गीत संगीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला। शुभ दिन।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौँ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: हेर न साङ्लो बोरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
6: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु, जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
7: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडीमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
8: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847-28575, 9807-15947, 9857-32575।
9: हेलो,
10: हजुर सन्चै, कस्तो छ हजुरलाई?
11: आरामै छु। सुन न, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
9: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर रुरल ट्रेनिङ बारे सुन्छु नि।
11: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
9: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
12: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
9: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
12: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने। तपाईँ हाम्रो विश्वास जित्न सफल।
9: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दर मार्ग, चुक्लाढुङ्गा, UFO र श्री कम्प्लेक्स को बीचमा।
12: फोन नम्बर 061-57-9015।
13: होइन ए बुढा, बिहान बिहान कहीँ नलाकाऊ।
14: मेरी आमै नि घर बनाउन लाग कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्जल गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
13: हो बुढा, हाम्रा माइता पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
15: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा काष्ठ उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छाना मुनिबाट सेवा दिँदै आइरहेको छ।
16: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
17: सम्पर्क समीक्षा काष्ठ उद्योग, प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-541-9584, 541-9585। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 061-525-9004। स्टिल एल्युमिनियम मेटल उद्योग, पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिऊ।
18: बेरोजगारलाई रोजगारी, सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
19: होइन के भन्छ यो रेडियाले?
18: नेपाली सेना, स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 देखि हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560-60127 र 98038-21440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
7: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
20: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेको छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
7: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
16: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98560-35394।
21: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
22: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
23: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
22: अनि कहाँ छ छोरा यो पसल?
23: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
24: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
23: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
22: पोखरा 2 बिन्दावासिनी बस पार्क,
23: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
22: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
23: मोबाइल नम्बर 98460-59581,
22: 98165-15475।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615339004, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462289।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 0615201179।
4: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 7 बजेको छ।
5: रेडियो सफलता 103.4 मेगाहर्ज।
6: मनको ढोका डगडगाउने कार्यक्रम, जीवनमा खुशी ल्याउने कार्यक्रम, कार्यक्रम
7: उमंग,
6: गुरु प्रेमराज जीको ज्ञान अनि सन्देश सँगै
7: ज्ञानी का मैं गुरु।
6: अब आइतबार देखि शुक्रबार सम्म बिहान 7 बजे सुन्न नभुल्नु होला। रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम उमंग सुन्न न

0: yourself. स्वयंको आवाजलाई सुन्नुहोस्.
1: तुम कौन हो? जो तुम्हारा नाम है तुम वो नहीं हो. जो तुम्हारा चेहरा है वो तुम नहीं हो. जो तुम्हारा अंग है ये तुम नहीं हो. तुम कुछ और पर जानते नहीं.
0: Hear yourself. स्वयं को आवाज लाई सुन्नुहोस्.
2: मानिसहरू जो मायामा प्रेममा मायामा यति रुमलिएका छन् कि उनीहरूलाई थाहा नै छैन माया के हो. उनीहरूलाई यो थाहा छैन प्रेम के हो. यदि तपाईँले शरीरसँग प्रेम गर्नुहुन्छ भने शरीरसँग त प्रेम गर्नै सकिँदैन. वास्तविक प्रेम त एउटा आत्मा र अर्को आत्माको बीचमा हुन्छ. त्यो हो साँचो प्रेम. तर जसले शरीरसँग प्रेम गर्दछ भने झगडा पनि हुन्छ, तत मम पनि हुन्छ र एक दिन शरीर पनि मन पर्दैन. तपाईँले आफ्नो जीवनमा आशाको महल बनाएर बस्नुहुन्छ या वास्तविकताको दरबार बनाएर? वास्तविकताको घर एकदमै बलियो हुन्छ, आशाको दरबार अति नै कमजोर हुन्छ. आशाको दरबारलाई भत्किन एक क्षण पनि लाग्दैन. वास्तविकताको दरबार कहिल्यै भत्किँदैन. तर वास्तविकता के हो? वास्तविकता के हो भने तपाईँ जीवित हुनुहुन्छ. र वास्तविकता त यही हो कि तपाईँ प्रेम गर्न चाहनुहुन्छ उससँग गर्नुहोस् जसले तपाईँलाई कहिले पनि नछोडोस्. चिन्तित नपारोस्, नछोडोस्. छोड्नलाई धेरै समय लाग्दैन. प्रेममा कुरा के छ भने कि त प्रेम छ या छैन. प्रेमको बहाना बनाउन मिल्दैन. कि त प्रेम छ या छैन तपाईँको जीवनमा. या त उनीसँग जो सबैको हृदयमा व्यापक छन् या त प्रेम छ या छैन. यसैलाई प्रेम भनिन्छ. जोसँग प्रेम छ उनको फोटोको आवश्यकता पनि पर्दैन. किन किन आवश्यक पर्दैन? किन प्रेमीको त फोटो हुनुपर्छ नि, होइन? सच्चा प्रेममा फोटोको आवश्यकता नै पर्दैन, किनकि जसै आँखा बन्द गरियो उनैको अनुहार देखिन्छ. अर्थात कुनै यस्तो ठाउँ नै छैन जहाँ उनी नदेखी हुन्. जो मानिसले ठूला ठूला फोटोहरू बनाउँदछन्, ठूला ठूला यो गर्छन्, ठूला ठूला त्यो गर्छन्, उनीहरूमा प्रेम नै छैन. उनीहरूलाई ती सारा कुराको आवश्यकता छ. उनीहरूमा प्रेम नै छैन. जसलाई प्रेम छ जहाँसुकै होस्, चाहे ऊ चन्द्रमामा होस्, चाहे ऊ समुद्रको पिँधमा होस्, चाहे ऊ हावामा उडिरहेको होस्, आँखा बन्द गरियो उनी अगाडि छन्. यसैलाई प्रेम भनिन्छ. तपाईले कामनाको वशमा परेर त्यस कामनालाई नै प्रेम ठानिदिनुभयो. त्यो सच्चा प्रेम होइन. सच्चा प्रेम त एउटा हृदयबाट अर्को हृदयका लागि हुन्छ। यसको बीचमा कोही पनि हुँदैन, न हो भन्ने व्यक्ति छ, न होइन भन्ने व्यक्ति छ, न सम्झाउने व्यक्ति, न कोही यसो भन्ने व्यक्ति छ, अब यो गरिदेऊ, अब त्यो गरिदेऊ, न उनी फूलले खुशी हुन्छन्, न उनी मिठाईले खुशी हुन्छन्। उनलाई जसले सच्चा प्रेम गरेको छ उसलाई केवल उनी नै चाहिन्छ जोसँग प्रेम छ र संसारसँग मतलब छैन। वास्तविक प्रेम त यस्तो हुन्छ, कहिले गर्नुभएको छ सच्चा प्रेम, कहिले गर्नुभएको छ साँचो प्रेम, साँचो प्रेमलाई बुझ्नु भएको छ। कसैले सोध्यो र भनियो कि फकीरा फकीरी दूर है, जितनी भी लंबी खजूर है, जो चढ़े तो प्रेम रस, गिरे तो चकनाचूर है। यस्तो हुन्छ प्रेम, टाढा छ, चढ़े भने चढ़े भने त वाह, त्यसपछि त खानको लागि के छ, खजूर छ, मिठो नै मिठो, मिठो नै मिठो, मिठो नै मिठो, थाहा छ कति मिठो हुन्छ खजूर, मिठो मिठो, मिठो पनि मिठो, मिठो मिठो। तर जसै ध्यान यताउता भयो र लड्यो भने त धुलो पिठो, त्यसपछि केही पनि बज्दैन। सबै थोक छोडिदिए मानिसले यस संसारमा सबै थोक छोड्न सक्दैन, छोड्ने कोशिश गरे पनि छोड्न सक्दैन। उसले केही न केही आफ्नो कल्पनामा राख्छ, आफ्नो विचार आफूसँगै राख्छ, आफ्नो दृष्टिकोण आफूसँग राख्छ, यो पनि त उसैको हो। जे जति पनि यस संसारमा छ, यो संसारको जुन नियम छ त्यसमा यो बाँधिएको छ, तपाईँको कल्पनामा होइन, तपाईँको धारणामा होइन, तपाईँको आशामा होइन, तपाईँको निराशामा होइन, यस संसारको जुन विधिको विधान छ त्यसमा यो सबै थोक बाँधिएको छ र त्यही विधान अनुसार नै, त्यही विधान अनुरूप तपाईँको यो श्वास आउँछ र जान्छ र त्यसैको आधारमा प्रत्येक श्वास भित्र यस्तो सुख र शान्ति भरिएको छ। यदि तपाईँले त्यस धनको साँचो खोलिदिनु भयो भने तपाईँको पूरै जीवन सफल हुन्छ। यो जुन ज्ञानको कुरा छ, सुखको र शान्तिको, र यो त्यही विधानकै अनुसार छ, त्यसको विपरीत छैन। त्यसकारण बसेर त्यसको अभ्यास गर्नु सबैभन्दा प्राकृतिक कुरा हो, सबैभन्दा प्राकृतिक कुरा हो। कहाँ गइरहेको छ ध्यान, यताउता होइन, मनोकामनामा होइन। कहाँ लगाउनुहोस् ध्यानलाई, त्यस वस्तुमा लगाउनुहोस् जुन तपाईँ भित्र जीवनको स्रोत हो, जहाँबाट तपाईँको जीवन शुरू हुन्छ, जहाँबाट आशीर्वाद तपाईँ भित्र आउँछ, जहाँ तपाईँको साँच्चीकै सारा मनोकामनाहरू, जस्तो तपाईँ त बस्नुहुन्छ नि आशाको दरबारमा, तर यदि तपाईँ वास्तविकताको दरबारमा बस्नुभयो भने तपाईँलाई के थाहा हुनेछ, जस्तै यो श्वास तपाईँ भित्र आयो तपाईँको सारा मनोकामना पूरा हुन्छ। यो कुराको अनुभव तपाईँलाई त्यस दिन हुनेछ जब यो आउँदैन, त्यति बेला तपाईले भन्नुहुनेछ हो ठीक भनिरहनु भएको थियो ठीक भनिरहनु भएको थियो यही नै हो तर यो कुरालाई त अहिले बुझ्नुहुन्छ त्यो बेला होइन अहिले बुझ्नु पर्छ ताकि त्यसको फाइदा हामीहरूले आफ्नो जीवनमा लिन सकौं मानिसहरू छन् के हामी सारा प्रकृति भन्दा माथि छौं होइन म पनि मान्थे मानिस सबको राजा हो तर अब मान्दिन हात्ती आएमा यसरी कुल्चिन्छ कि जस्तो कमिला जति छिटो चितुवा दौडिन्छ त्यति छिटो तपाईँ दौडिन सक्नुहुन्न तपाईँ दौडिन सक्नुहुन्न जति उचाइमा चिल उड्न सक्छ तपाईँ उड्न सक्नुहुन्न तपाईँले कुनै न कुनै कुराको सहारा लिनुपर्छ हवाई जहाजको सहारा लिनुपर्छ त्यति माथि उड्नका लागि आफै उड्न सक्नुहुन्न जति बेर के भनिन्छ डल्फिन माछा पानीभित्र बस्न सक्छ तपाईँ बस्न सक्नुहुन्न तपाईँलाई त फोनको आवश्यकता पर्छ तर जुन व्हेल हुन्छ नि माछा धेरै ठूलो माछा यसले संसारभरि नै कुरा गर्न सक्छ समुद्रको मुनिबाट नै अर्को माछासँग कुनै अर्को व्हेलसँग मोबाइल फोनको आवश्यकता नै पर्दैन सेल फोनको आवश्यकता पर्दैन

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू? यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू?
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौं। सम्पर्कको लागि 9855335394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32, गगन गौडा।
4: हेलो,
5: हजुर
4: सधैँ कस्तो छ हजुरलाई? बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
3: बारिश त बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
7: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
6: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लढुङ्गा UFO र सिटी कम्प्लेक्सको बीचमा।
6: फोन नम्बर 061-587-915।
8: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
9: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्चे बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9856011090, 9828-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
8: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
9: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान साथै PRP, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
8: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
9: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
8: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
9: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 9856-28104।
8: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस् कक्षा 12 को इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नो चिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिंकवे एजुकेशन कंसल्टेंसी प्राइवेट लिमिटेड पोखरा 4 सिद्धार्थ चोक बिजू नेस्ट बिल्डिंग को दोस्रो तला फोन नंबर 061-571-430 98-560-85-843 समझनु सही स्टूडेंट भिजा में जापान जाना को लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिंकवे एजुकेशन कंसल्टेंसी प्राइवेट लिमिटेड पोखरा 4 सिद्धार्थ चोक
10: आयो है मासू ताजा ताजा मासू दोस्त।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट सप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67793 97650 59 60। दोस्ती टू मिट सप।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: मठ मन्दिर
5: गुरुकुल
4: चैत्य गुम्बा
5: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
4: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
5: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा 6 बैदाम।
6: श्री कृष्ण गोविन्द हरे मुरारी, हे नाथ नारायण वासुदेव।
7: होइन, न अगाडि मूर्ति छ न त केही पूजाको सामग्री छ, त्यस्तै के को श्रीकृष्ण भनिरहेको नि।
8: अब राम्रा राम्रा देवताको मूर्ति पाउन त ठाउँ छैन, अनि यसै नभनेर के गर्नु त?
7: नेपाल आर्ट्स एन्ड मूर्ति कलामा जानु न, यसरी बोरबोलाउनै पर्दैन नि।
9: हजुर, आफ्नै अर्डर बमोजिम विभिन्न देवी देवताको मूर्ति, नागको मूर्ति, बसाहा, शालिक, मन्दिरको गजुर लगायतका आकर्षक तथा कलात्मक मूर्ति होलसेल तथा खुद्रा मूल्यमा आवश्यक परे हामीलाई सम्झनुहोस्। सम्पर्क नेपाल आर्ट्स मूर्ति केन्द्र, पोखरा 2 नालामुख, कलाकार बाबुराम बस्ताकोटी। सम्पर्क नम्बर 98461775694, 98191-24824।
10: दिदी, किन हो यो छिमेकीमा त सबै झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
11: ओ, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नुपर्छ।
10: हिंसा सहेर नबस्नु, विभेद मुक्त समाज निर्माणमा जुटौ।
11: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानूनी उपचार खोजौ।
10: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
12: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
13: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो, त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
12: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
13: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-6651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
14: बाँकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार सिपेढुङ्गा पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाँकीलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुंवर संपर्क 98-1-61-62-983 98-5-60-52-855 सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार
15: मेरी आमै नि घर बनाउन लागेको कुरा त तराई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न श्रमिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
16: हो बुढा हाम्रा माइता पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
17: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
18: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
19: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0161-541-9485 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 0161-525-904 आल्मुनियम मेटल उद्योग पर्सेंट 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ता को परिचय दिउ
20: श्रावण महीना को प्रत्येक सोमवार गाईघाट पोखरा देखि श्री केदारेश्वर मणि बोलबम धाम सम्म हुने बोलबम जल यात्रा में सहभागी बनौ अक्षय पुण्य लाभ कमाओ
21: जल उठाउने स्थान पोखरा 1 गाईघाट बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा
20: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदा

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: समय सापेक्ष प्रसंग, फरक दिन फरक विषय, समय सन्दर्भ, हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा समय सन्दर्भ।
3: समय सान्दर्भिक विषय वस्तु माथिको अन्तर संवाद कार्यक्रम समय सन्दर्भ। सामाजिक
4: समाजमा साँच्चै चाहिँ एउटा सद्भाव अमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्व भनेको शान्ति समितिको रहेको हुन्छ।
5: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्।
6: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्।
3: आर्थिक
7: सहल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घाटा नाफा ठिकै छ।
8: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित सबैजी ढङ्ग लानुपर्छ भन्ने कुरा आउँछ।
3: राजनैतिक
9: नेपालको राजनीतिक अवस्था हिजो आएको हुरी र पानी जस्तो छ।
10: मदन भण्डारी भाइ साँच्चै अनि नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाएर राख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ।
3: मानव अधिकार र पत्रकारिता
9: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ।
11: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ।
3: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा कार्यक्रम समय सन्दर्भ।

0: तपाईँ बजार जाँदै हुनुहुन्छ, किनमेल त पक्कै गर्दै हुनुहुन्छ, किनमेल गर्दा कुनै पनि सामानको म्याद गुज्रेछ कि छैन राम्रोसँग डेट हेर्नुहोला, अनि विक्रेताले नापतोल गर्दाखेरि नापतोल गरेको राम्रोसँग जाँच्नुहोला, सामानको मूल्य पहिले सोधेर मात्र पैसा दिनुहोला र पैसा दिइसकेपछि बाँकी रकम फिर्ता लिन पनि नभुल्नुहोला। सार्वजनिक हितका लागि रेडियो सफलता 103.4 MHz।
1: होइन अनुजी, हिजो आज हजुर साह्रै चिन्तित देख्नुहुन्छ नि।
2: हेर्नुहोस् न हेम सर, मेरो छोरा अनमोल जति बेला पनि मोबाइलमा मात्र झुन्डिराख्छ, न त उसलाई खानाको पिर्छ न त पढ्नकै, भविष्यमा के गरी खाला भनेर त्यही चिन्ताले सताइरहेछ मलाई त।
1: हेर्नुहोस् अनुजी, यस्तो कुरामा चिन्ता गरेर हुँदैन, मेरो छोरीको पनि पहिला त्यस्तै बानी थियो। मैले मेरो छोरीको लागि समय निकालेर उनलाई मनपर्ने खेलकुद नृत्यतिर शरीर बनाएको कारणले एकाएक परिवर्तन भयो नि। हजुरले पनि हजुरको छोरालाई समय निकाल्नुहोस्, उनलाई मनपर्ने खेलतिर नृत्यतिर हरेक नयाँ नयाँ ठाउँतिर घुमाउने क्रियाकलापतिर शरीक गराउनु भयो भने हजुरको छोराको बानीमा पनि परिवर्तन आउन सक्छ।
0: सार्वजनिक हितका लागि रेडियो सफलता 103.4 MHz।
3: साउजी, अहिले चलेका फिल्मका गीतहरूका सिरिजहरू छैनन्? मलाई देखाउनुहोस् न।
4: या बहिनी, त्यो गीतका सिडी मात्र हेर्छौ? मसँग त अस्ति चलेको फिल्मको
3: कसरी हुन सक्छ त्यस्तो? यति छिटो नै बजारमा असली फिल्मका सिरिजहरू आउँछन् र भने
4: अलि सुस्तरी बोल न, मैले पाइरेट भिसिडीहरू पनि बेच्ने गरेको छु कि।
3: साउजी, तपाईँलाई थाहा छ यस्तो कानुनी रूपमा अपराध हो, पक्नुहोस् तपाईँलाई, अब पुलिस आएपछि थाहा पाउनुहुनेछ। आफूलाई फाइदा हुन्छ भनेर पाइरेट भिसिडिज अथवा सिरिजहरू नबेचौ, यो कानुनी रूपमा अपराध मानिन्छ।
5: हामी जीवनभर दिनरात दुःख गरेर कमाएको पैसा आफ्ना छोराछोरीको शिक्षा दीक्षामा खर्चिन्छौँ।
6: हामी सन्तानको खुसीको लागि उनीहरूका हरेक इच्छा पूरा गर्छौँ।
5: तर सोच्नुहोस् त, के हामीले उनीहरूलाई असल संस्कार दिनका लागि पर्याप्त समय दिएका छौँ त?
6: यदि दिएका छैनौँ भने हामी आफ्ना सन्तानलाई बिगारिरहेका छौँ।
5: त्यसैले आफ्ना सन्तानलाई असल व्यक्ति बनाउन उसले गर्ने हरेक कार्यमा आजैदेखि मेहनत गर्न सिकाऊ।
7: जनहितका लागि रेडियो सफलता 103.4 MHz।
8: साउजी, जुस पाउन।
4: ल लिनुस जुस।
8: छोरी, एकैछिन सामान लिँदै गर है।
9: हस् मामु। खै, हेर्नु पर्यो, डेट एक्सपायर हुन्छ भन्थे। अङ्कल, यो त डेट एक्सपायर भएको होइन र?
4: किन हुनु नि नानी, तिमी यति सानो भएर ठुलोलाई सिकाउँछौ
9: के भयो? छोरी, मामु, यो जुस त डेट एक्सपायर भइसके रहेछ।
8: खै खै, हेर ल, हो त रहेछ। तपाईँ हामीलाई हेप्नु भएको, राख्नुहोस् तपाईँको जुस। अबदेखि यस्तो म्याच सकिएको सामान कहिल्यै पनि नबेच्नु होला। बालक वृद्ध भनेर कसैलाई पनि नहेपौ, म्याच सकिएका सामान बेच्नु जघन्य अपराध हो।
10: जनहितका लागि रेडियो सफलता 103.4 MHz।

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ हरेक दिन बिहान 7:30 बजेदेखि। आज कारणवश हामी केही ढिला भएका छौं। कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। आज हामी छलफल गर्नेछौ अहिले पछिल्लो समयमा सहकारीहरूको अवस्था, त्यो सँगसँगै एउटा छुट्टै पहिचान बनाएर महिला सशक्तिकरणमा महिलाहरूको क्षेत्रमा काम गरिरहेको सृजना महिला बचत तथा ऋण सहकारी संस्थाको विषयमा आज हामी छलफल गर्नेछौ। छलफलका लागि आज हामीसँग हुनुहुन्छ सृजना महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष, सामाजिक व्यक्तित्व, विभिन्न सामाजिक क्षेत्रमा अत्यन्त क्रियाशील व्यक्तित्व हुनुहुन्छ शारदा गिरी। उहाँसँगको कुराकानी लिएर आएका छौ दिव्याना कार्यक्रममा।
1: धन्यवाद। नमस्ते
0: हजुर। अहिले सहकारी पछिल्लो समयमा चाहिँ कसरी चलेको छ?
1: धन्यवाद यो प्रश्नको लागि। रेडियो सफलता 3.4 MHz आदरणीय बहिनी दुर्गा अधिकारीज्यूलाई, जुन हामी सृजना साको अहिले हामी 25 वर्षमै छौँ, जुन संस्थापक अध्यक्ष हाम्रो सृजना बराल हुनुहुन्छ भने त्यो पछि हाम्रा धेरै अध्यक्ष भइसक्नु भएको छ, त्यसमा 7 औं अध्यक्षमा म छु। जुन हाम्रो सृजना सहकारी हिजो हामी महिलाहरूलाई अगाडि कसरी बढाउनु पर्छ भन्ने बारेमा लिएर हामी संस्थापक सदस्यमा 7 नम्बर थिएँ त्यति बेला। अहिलेसम्म हाम्रो संस्थामा 12 सय दिदी बहिनी सेयर सदस्य हुनुहुन्छ।
0: 12 सय
1: हजुर। हिजो दिदी बहिनीहरूलाई घर चलाउन 2-4 हजार माग्न वरपर जान पर्थ्यो भने अहिले दिदी बहिनीहरूलाई बिना धितो हामी पहिला 5 लाख गर्छौँ भने अहिले हामी 3 लाख यो नियम अनुसार हामी चलेका छौँ। बिना धितो 3 लाख दिन्छौँ। धितोमा हामी धितो मूल्याङ्कन गरिकन कसरी मूल्याङ्कन हुन्छ त्यसको आधारमा हामी 20-25-50 लाखसम्म हामीले लगानी गर्ने गरेका छौँ। अरू कुराहरूमा दिदीबहिनीहरूलाई अगाडि सार्नको लागि हाम्रो संस्थाबाट ऋण लैसकेपछि कोही कोही दिदीबहिनीहरू त उद्यमी पनि भइसक्नु भएको छ। त्यसमा हामीलाई गौरव लाग्छ। जुन हिजोको कालमा हामी जसरी दिदीबहिनीहरूलाई अगाडि लिएर हिँडेका थियौँ, सृजना बराल पछि हाम्रो शान्ति शर्मा अध्यक्ष हुनुभयो, त्यसै गरी मिता बराल अध्यक्ष हुनुभयो, त्यसै गरी कमला देवी गिरी अहिले नेस्कुनको केन्द्रीय सदस्य भइसकेपछि उहाँ अहिले राष्ट्रिय सहकारीको अहिले सदस्य हुनुभएको छ। संस्थाले नेतृत्व पनि चयन गरेको छ।
0: हजुर।
1: यी कुराहरू यहाँ जानकारी गर्न चाहन्छु। त्यस्तै गरी पवित्रा केसी अध्यक्ष हुनुभयो, अनि अहिले निवर्तमान अध्यक्ष हाम्रो सुषमा पारी बराल हुनुहुन्छ, अहिले हालमा म छु। र जुन दिदीबहिनीहरूलाई हिजो जसरी व्यापारमा व्यवहारमा घरकै कुरा भएको किन नहोस्, मान्छेलाई पैसाको खाँचो त भइहाल्छ नि, ऋण लैसकेपछि कसरी तिर्ने भन्दा पुरुषमा भन्दा यो भन्न त्यसरी भन्न खोजे होइन, महिलाहरूलाई त्यो तिर्नको लागि हाउभाउ आफू केही बचाएर केहीलाई दिनभर चाहिँ त्यहाँ भनेर तिर्नुहुन्छ। यता कता एक दुईजना जस्तो हुनुहुन्छ उहाँहरूलाई हामीलाई हामीले सम्झाइ बुझाइ त्यो तान्ने प्रयास गरिरहेका छौँ। अहिलेको जुन सहकारीको हल्लाले गर्दा पनि अलिकति गाह्रो त महसुस हुन्छ, तर पनि हाम्रो सृजना साकोसमा अहिलेसम्म त्यस्तो अवस्था छैन।
0: हजुर। यो जुन खालको हल्ला बाहिर चल्यो त्यो चाहिँ किन त्यस्तो अवस्था भयो?
1: अब हिजो कसरी सहकारी धेरै सहकारीहरूको आफ्नो नियम नीति नियम छ, उहाँहरूले कसरी चलाउनु भएको आफ्नो नीति नियममा बसेर चलाइयो भने त्यसलाई त्यो पाटो हामीलाई चलाउन गाह्रो नहुँदो रहेछ। बिना धितो धितोमा धेरै लोन दिने उठाउने बेलामा होइन, जस्तै हामीले 3 लाख दिँदा एउटा साथी राख्छ एउटा घरको राख्छौँ, अहिले साथीहरूलाई पनि त त्यसले पाक्छ के, उहाँले भनिदिनु पर्यो नतिरै ढिलो गर्यो भने यति किस्ता आउँछ। हजुरको जस्तै 3 लाख लानु भने 11 हजार कान्छुन आउँछ। हो, मान्छेको व्यवहारिक कहिले कहीँ हुन सक्छ, उहाँले ब्याज ल्याएर कहिले कहीँ मसँग अलिक पछि तिर्छु भने सम्पर्कमा आउनुभयो भने सबैलाई एकैचोटि त्यो व्यवहारमा हामीले व्यवहारिकता पनि देखाउनुपर्छ। जस्तै ठुलो ठुलो लोन दिने धेरै सहकारी हुनुहुन्छ, उहाँहरूलाई अहिलेको यो जति पनि किनबेच जग्गाको किनबेच पसलहरूको व्यापार छैन, त्यही कारणले पनि मान्छेलाई अलिक असहज भएको हो कि जस्तो मलाई महसुस लाग्छ।
0: हजुर हजुर हजुर। अहिले तपाईँ त संस्थापक सदस्य
1: 7 नम्बर
0: त्यति बेला
1: अनि यसमै हजुरलाई मैले कस्तो पार्नु भने, जुन हामीलाई हामी लघुवित्तको ऋण धेरै दिदीबहिनीहरूले हाम्रो वडा नम्बर 8 महानगरमा खानुहुन्थ्यो, हाम्रो आदरणीय विष्णु प्रसाद बराल दाई सृजना विकास केन्द्रको त्यति बेला अध्यक्ष हुनुहुन्थ्यो, उहाँले तिमीहरू यो महिलाहरू यस्तो काममा हिँड्ने 18% लोन खाने हामी तिमीलाई केही पुँजी दिन्छौ, उहाँले हामीलाई 3 लाख पुँजी दिनुभयो। अनि हामीले त्यसरी सिर्जना साको हाम्रो आमा समूहहरू माध्यमबाट हामीले आफूहरूले त्यो बेला 200 रुपियाँ उठाएर अनि हामीले सत्ता खोल्न सफल भएको, हामीले सिर्जना साको यसरी खोलिएको। त्यसैले हामीले सिर्जना बरललाई संस्थापक अध्यक्ष बनाइयो हो। दाजुहरूले हामीलाई त बनै हुन्छ भनेर त्यतिखेर म आफै केही कुरामा अलिक पर सरी चाहिँ उहाँहरूलाई अगुवा बनाएर अध्यक्ष बनाएर अहिलेसम्म हामीले यसरी चलाइरहेका छौँ। 1218-20 दिदी बहिनीहरूलाई लिएर हिँड्ने भने पनि अब अहिलेको परिवेशमा त्यति राम्रो काम गर्नु भनेको नि सत्ता जन्माउनु भनेको नि राम्रो कुरा जस्तो मलाई लाग्छ।
0: हजुर हजुर, त्यही त। अनि फेरि एउटै संस्थामा यत्रो 25 वर्षसम्म योगदान दिनु पनि सानो कुरा हो। पछिल्लो समय सामाजिक क्षेत्रमा फ्याक्ट सामाजिक होस् जुनसुकै क्षेत्रमा आयो पत्रियो अनि त्यसपछि हरायो जस्तो छ नि त, होइन? निरन्तर एउटै क्षेत्रमा यति सद्भावका साथ अगाडि बढ्ने नि ठुलो कुरा हो कि। अहिले जस्तै यसले चाहिँ कस्तो महिलाहरूको आर्थिक सशक्तिकरणमा सहकारीले कस्तो भूमिका खेलेको?
1: अब आर्थिकको पाटोमा त जस्तै दिदी बहिनीहरूलाई कहिले कहीँ अप्पर जोड 1 लाख रुपियाँ नि चाहिएको हो नि, कहिले 50,000 चाहिएको हो नि, कहिले 2 लाख चाहिएको हो नि, कहिले दुईजना साथीले यार 3 लाख त दिइहालौँ न, हामीलाई यस्तो काम परेको छ, कहिले कसैको बिहा व्यवर्तनमै नै किन नहोस्, कसैको घर परिवार अब बिरामी हुँदा किन नहोस्, अब कसैको आफ्नो आन्तरिक परिवारको काम पनि त गरिरहेका हुन्छ नि त। ती कुरालाई उहाँहरूले माग गर्नुभयो भने हामीले दिदीबहिनीलाई नै हो त्यो संस्था खोलेको। दिदीबहिनीको अवस्था समय हेरेर लोन अधिकृतले पहिला इन्टरभ्यू लिनुहुन्छ हाम्रो पनि। हामी पहिला जस्तो सह तरिकाले लोन त दिन अहिले सक्दैनौँ, किनकि माथि निकायबाटै नियम कडा आएपछि त हामी पनि त्यही आधारमा चल्नु पर्यो। त्यो कारणले हामीले जति पनि दिदीबहिनीहरूलाई लोन दिनको लागि असत गरेका छैनौँ, सहजै तरिकाले हामीले दिइरहेका छौँ।
0: हजुर हजुर, यो जस्तै अघि सुरुमा भन्नुभयो नि लघु वित्त 18% लिइरहेका हामीलाई चाहिँ केही त्यहीको दायहरूले होइन यसरी गरेर त्यसरी प्रोत्साहन गर्दाखेरि तपाईँहरूले त आँट्नुभयो, तर त्यतिकै त 1200, 1218, 1220 जना
1: अवस्थामा भन्थे कतिपय दाजुभाइले महिलाहरू धेरै अगुवा भए, अब यी महिलाहरूले पैसा खाएर भाग्न नि बेर लाउन्नन् भन्ने कुरा कोही कोहीले ल्याउनु भयो। हामी प्रत्येकको समूहमा पुग्यौँ, प्रत्येकको घरमा पुग्यौँ, ल तपाईँहरू बढ्न आउनु, सिर्जना महिलाको जोडी सरकारी खुल्दैछ, त्यसरी हामी सबै वडा नम्बर 8 एउटा सहकारी खोलिसक्यो भने त भोलि वरपर गएर त्यो बेलाको अवस्थामा मान्छेलाई ऋण माग्ने कुन अवस्था थियो त हजुरलाई छ छ नि। र हिजो दाजु समाजले हामी महिलाहरूलाई ऋण पत्याउने भनेको कुरा त कमै थियो नि त, अहिले आफ्नै खुट्टामा उभिएर हामीले लोन दिन सक्नु, हामीले दिदीबहिनीहरूलाई उद्यमी बनाउन सक्नु पनि त यो हो समाजको कुरालाई चिर्दै गएर यहाँसँग ल्याएका हुन् नि। कामहरू
0: कतिको जस्तै महिलाहरूको जीवनमा कतिको परिवर्तन भएको पाउनुहुन्छ, जस्तै उद्यमशीलताको क्षेत्रमा
1: जस्तै धेरै दिदीबहिनीहरू सिप सिकिसकेपछि केही गर्छु भनेर 100 दस्त हुनुहुन्छ, होइन, सिकिसकेपछि कोही फेरि छन्केर बसिदिने पनि हुनुहुन्छ कि, त्यसमा अलि हामीलाई दुःख लाग्ने कुरा पनि हो एउटा पाटो। जस्तै अहिले जनप्रतिनिधि जन ऊ आइसक्यो नि त, विगतमा 16 वर्षसम्म महानगर अर्को पाटोले चलेथ्यो भने अहिले स्थानीय सरकारले चलाउँदा सहकारीहरूले चलाउँदा कतिपय दिदीबहिनीहरू उद्यमी भएर आफ्नो खुट्टामा उभिएर देखाउनु भएको छ, कतिपय फेरि सिकिसकेपछि अलि ब्याक हुनुहुन्छ, त्यसमा अहिले हामीलाई पनि केही केही दुःख त लाग्छ।
0: हजुर, सिकेपछि केही न
1: केही गरेर देखाउनु पर्छ भन्ने हाम्रो
0: भित्रैदेखि आउनु पर्यो,
1: आफूबाटै आउनु पर्यो कि। जस्तै म यतिको संसारसम्म हिँड्छु, मैले केही केही काम घरै बसेर पनि गरेर ऊ गर्छु नि त, आफ्नो समय आफूले निकाल्ने हो कि भन्ने कुरा मेरो हो।
0: हजुर, पक्कै पनि त्यो भित्र इच्छा शक्ति भयो भने केहीले पनि सिकिन्छ। तपाईँ सहकारीमा मात्रै होइन सामाजिक क्षेत्रमा महिला सशक्तिकरण हुनुपर्छ भनेर एकदम लाग्ने व्यक्तित्व पनि,
1: कतिपय दिदीबहिनीलाई न्याय गरिन र हामीले हाम्रै नारी प्रकार केन्द्रबाट एकजना सेयर सदस्य अहिले स्वर्गीय हुनु भइसक्यो, उहाँको घर जग्गा केही व्यक्तिले खाए, त्यो घर जग्गा हामीले फिर्ता ल्याउन हाम्रो नारी प्रकार केन्द्र सफल भएको हो कि। अहिले उहाँको अरबको सम्पत्ति हो, सुकुमाया दिदी भन्नेको सम्पत्ति हामीले ल्याउन सफल भयौँ। विगतमा धेरै दिदीबहिनीलाई श्रीमानले हेलाया गरेका लागि नागरिकता नहुँदा हामीले नागरिकता निकाल्ने काम गऱ्यौँ, घर परिवार हेलाया गर्दा घर परिवार मिलाएर राख्ने काम गऱ्यौँ, यस्ता काम धेरै गर्ने गर्ने।
0: हजुर,
2: त्यही त त्यहाँ भनौँ न केही झैझगाडा भयो भने मिलाउन भन्ने खालको आइहाल्ने भयो बाहिर हिँडेर अगुवाबाट हिँडिसकेपछि होइन
1: अहिले पो जिपर्का जान पनि त्यति अवस्था आउँदैन पहिला त हामी जिपर्का कतिपय दिदी बहिनीका काममा हिँड्यौँ त हजुरले सरले भन्नुभएको छ
2: यो त धेरै लामो समय भयो सामाजिक क्षेत्रमा
1: लागेको थुप्रै भइसक्यो
2: थुप्रै भइसक्यो कस्तो हुँदो रहेछ मूल्याङ्कन हुँदो रहेछ कि रहन्छ
1: मूल्याङ्कन भनेको आफू गर्दै जाने समाजको कुरा कोही कुरा राम्रो आफूले लिने नराम्रो पछाडि छोड्ने समाजले मूल्याङ्कन त गरेरै अहिले त बाह्र सय दिदी बहिनी पठाएरै सृजना शाखको सदस्य भएको छ नि त पालो पुरेसी आउँछ जस्तै
2: हो नि पक्कै पनि एउटा धैर्यता भयो भने कुनै पनि संस्थामा अथवा काम गर्ने क्रममा त्यसले चाहिँ एकदम निखारिएको नेतृत्व चाहिँ ल्याउँछ हामी नेतृत्व गर्छौँ त भन्छौँ अलिक हतार गऱ्यौँ भने त्यहाँ रिजल्ट दिन सक्दैनौँ रिजल्ट दिनका लागि केही धैर्यता पनि गर्नुपर्छ कुर्नुपर्छ र लामो समयदेखि सामाजिक राजनीतिक क्षेत्रमा पनि अत्यन्त क्रियाशील व्यक्तित्व हुनुहुन्छ सारदाखेरि जस्तै हामी आज सहकारीकै विषयलाई फोकस गरिरहेका छौँ अहिले मैले भने नि केही समस्या पनि भए सहकारीहरूमा होइन बाहिर पनि आए कति ऋण प्रवाह गर्दा कुन कुन कुरालाई तपाईँहरूले
1: ऋण दिँदाखेरि हामीले एकजना घरको सेयर सदस्य साथी राखिन्छ एउटा सेयर सदस्य साथी राखिन्छ दुईजना राखेर हामीले बिना दिएको 3 लाख दिन्छ अहिले विगतमा हामीले 5 लाख दिन्थ्यौँ अनि जग्गा कसैको आयो त्यस्तो ठुलै कारोबारको लागि भने अडिटर राखेर अडिटरको मूल्याङ्कन अनुसार ऋण संयोजक समिति गएर हेरेर अनि मात्र हामीले दिने प्रवाह गरेका छौँ
2: हजुर भनेपछि त्यस्तो अप्ठ्यारो अवस्थामा छैन
1: अहिले त त्यस्तो अप्ठ्यारोमा छैन एका दुई चामलमा बायाँ हुन्छ त्यसको लागि हामी समिति फलकमै छौँ
2: अहिले पछिल्लो समयमा के लाग्छ तपाईँले सहकारीहरूले भोगिरहेका मुख्य चुनौतीहरू के
1: कतिपय सहकारीहरूको चुनौती छ नि अझै पनि अब जुन सरकारको माध्यमबाट सरकारले भन्न पर्ने गर्न पर्ने काम कर्तव्य अझै कानुनी प्रक्रियामा आएका छैनन् अब एक व्यक्ति एक सहकारी भने पनि माथिबाट लागू भएको छैन अनि जस्तै मान्छे 2-4 वटा 5 वटा संस्थामा नभएको व्यक्ति छैन
2: हजुर
1: त्यसमा नि त अब सरकारको मिलाइदिनु नियम कानुन बनाउँदा कस्तो आउने हो त्यसै बनाउँछु गर्छु मात्र भनेर हुँदैन एकैचोटि व्यक्तिले 2-3 सरकारको ऋण खाएको हुनु हुने छन् कतिपय अनि त्यो ऋण नतिर्किन उता अर्को मैदान नपाइन त्यो ल्याएर तिर्ने अवस्था मान्छेको अहिले व्यापार बिजनेस जग्गाको किनबेच सबैको यो जुन हाम्रो कोभिड यतादेखि त धेरैको उतार चढाव भएको छ नि त
2: हजुर
1: सरकारलाई नियम बनाउनु त कडा गाह्रै छ
2: हजुर हजुर भनेपछि अझै पनि केही समस्यामै
1: छन् अझै पनि छन् कतिपय सरकारी हजुरहरूले सरलै देख्नु भएको छ नि जस्तै हावाले गर्दा राम्रा सरकारीलाई नराम्रोमा गर्ने
2: गर्छ
1: अनि राम्रो र नराम्रो छुट्याइदिने त सरकारको काम हो तै पनि समय लाग्छ
2: लाग्छ होइन हजुर अहिले जनविश्वास घटेको सरकारी
1: सरकारीप्रति गर्नेहरूले गरिराख्नु भएको छ लवाबमै हुनुहुन्छ हल्लाको पछि लाग्ने हल्लामै छ
2: हजुर कति सरकारीहरूमा त सेयर नै फिर्ता लिने खालका कामहरू पनि भयो हाम्रोमा त्यस्तो
1: हाम्रोमा त्यस्तो छैन अब उहाँहरूले कहीँ जानुहुन्छ विदेश जानुहुन्छ म घर परिवारको टचरबाट अब सरकारीबाट निस्कन्छु भनेर 2 जना आउनुहुन्छ भने हामीले स्वतः दिएका छौँ जस्तै हाम्रो 1220 जना हुन्छ त्यही 20-25 जना बिचमा बाहिर विदेश भएको कारणले छोड्नु भयो जसलाई त्यो त भन्नै पर्यो अरू त हाम्रो यथावतै
2: आउने जाने भइरहेको
1: आउने जाने हुन्छ जस्तै नयाँ बन्नाले आइराख्नु भएको छ अहिले म बने पछि मैले 29 जना सदस्य थपिसके
2: 29 जना
1: अन्त नभएकाला हाम्रो कार्यक्षेत्र धेरै छ
2: हजुर
1: जस्तै सुरुमा हाम्रो 8 भयो
2: हजुर
1: 8, 4, 5, 9 अनि 12, 17
2: हजुर
1: अनि पछि गएर हाम्रो 26 पनि हाम्रोमा पर्छ
2: हजुर
1: अनि पछि गएर हाम्रो 7, 5 पनि त हामी कहीं छन् नि कार्यक्षेत्र ठुलो छ 4 नम्बरवटा पनि हामी कहीँ छ
2: हजुर
1: यसरी काम गर्दै जाँदा बढी दिदीबहिनीहरू सिर्जना साकोस् भनेपछि लगाव लाएर हामी कहाँ आउनुहुन्छ क्या बिचमा त हामीले उमेरको हकबन्दी पनि राख्यौँ त्यो गर्दा दिदीबहिनीहरूको मन दुख्यो त्यो पछि हामीले दिदी हाम्रो मिटिङ गरेर यस्तो नगर्नु आउन इच्छा हुनेलाई दिउँ भने चाहिँ हामीले अहिले यसरी दिदीबहिनीहरूलाई अब 60-65 पुगेकोलाई त भयो उता हुनुहुन्छ भनिन्छ सानो काम गर्नको लागि केही गर्नको लागि त केही त गुमाउनै पर्यो उहाँलाई सम्झाइ हुँदै अनि ठिकैका दिदीबहिनीहरूलाई अहिले ल्याउने प्रयास जारी छ
2: त्यहाँबाट ऋण लिएर उद्यमशीलतामा धेरै स्थापित भएका व्यक्तिहरू
1: छन् जस्तै हाम्रो एउटा त्यो बहिनीको नाम अहिले मलाई ठ्याक्कै भन्यो टेलर छ होटल माथि बहिनीको अब हाम्रो लता कुँवर भन्ने उहाँको आफ्नै प्रोप्राइटर छ
2: होइन
1: अनि हाम्रो धेरै अहिले सन्जु ढकाल भनेर अचार यहीँबाट लोलर अचार खोल्नु भएको छ, रजनीगिरी भनेर अचार खोल्नु भएको छ, हामी कहाँ लोलर धेरै दिदी बहिनीहरू हुनुहुन्छ, कोही दिदी बहिनीले झोला बनाउने त्यस्तो, कोही फिनेलहरू यस्तो बनाउने काम उद्यमी बन्नु भएको छ।
2: हजुर हजुर, सहकारीले
1: पसलै छन् कतिपय दिदी बहिनीहरूको।
2: हजुर, दिदी बहिनीहरूले ठुलो लगानी भन्दा नि ठिक्क
1: आफ्नो परिवारलाई भनौँ न ग्यादरिङ गरेर सानो कमाइले भए पनि म केही गर्छु भन्ने दिदी बहिनीहरू हुनुहुन्छ अहिले।
2: पक्कै पनि वास्तवमा सहकारी भनेकै यही हो कि त्यो ठुल्ठुलो लगानी गरेर पैसा फसाउन भन्दा कतिपय अवस्थामा चाहिँ अहिले समस्या देखिएको पनि यही होला। ठुल्ठुलो लगानी
1: अप्ठ्यारो ब्याज दर पनि अब सरकारको एउटा छ, सहकारीहरूको अलिक बढी छ थोरै। अहिले जस्तै हाम्रो सहकारीमा हामीले 8.25 गरेका छौँ, अझै 2% हामी अब बैठक बसेर घटाउँदैछौँ। कतिपय सहकारीहरूको अझै पनि जनताको शेर सदस्यको कुरो बुझेर घटाउनु पर्ने ठा घटाउनु भएको छैन, 12-13 छँदैछ।
2: हजुर हजुर,
1: 14 छ नि छ कोही सहकारी आफ्नो नि हो भन्नुहुन्छ।
2: हजुर
1: त्यस्तो छ।
2: हजुर पक्कै पनि त्यो सहकारीको आफ्नो नियम भए पनि त्यो समय
1: चलिदियो भने त हामी पनि सदस्यलाई खुसी बनाउन सदस्यकै पैसा सदस्यलाई किनबेच हो। अब हामी पनि कर्मचारी र घर भाडाको दिनै पर्यो, त्यही पनि शेर सदस्यको पैसा यति गरे यति हुन्छ है, बाहिर मार्केटमा बेङ्कहरूको लोन यतिमा आयो जस्तै अब हाम्रो पैसा राख्दा बेङ्कलाई उल्टो उदिन पर्ने आइसक्यो नि त।
2: हजुर हजुर,
1: अनि त्यो भएपछि त हामीले त बरु कम लिने कम दिने
2: हो नि। सहकारीहरूको जनविश्वास बढाउनको लागि के गर्ने पर्ने रहेछ? तपाईँहरू भनौँ न यहीँको व्यक्तिहरू लगातार 25 वर्षसम्म एउटा विश्वास पनि चाहिने होला,
1: जस्तै 25 वर्षमा त हजुर पनि जानुभयो, दिदी बहिनीहरूको भनाइ बुझाइ हजुरले नै देख्नुभयो, केही शब्द हजुरले नै राख्नुभयो, त्यसरी अहिलेसम्म ल्याइपुर्याउँदा दिदी बहिनीहरू यति खुसी हुन्छ कि हाम्रो सहकारीमा त। जस्तै हामीले वृद्ध आमाहरूलाई घुम्न पनि लान्छौँ तीर्थव्रत, अनि ठिकैको दिदी बहिनीहरूलाई हालसालै हामीले 7 दिनको अध्ययन गोकुलम भन्दा जिनसिंह उसमा लयौँ।
2: हजुर,
1: अब इलाम यिनीहरू ठाउँमा लगेर ल्यायौँ। तैपनि दिदी बहिनीहरू अब हामीले कहिले सिप सिकाएका हुन्छौँ, कहिले नयाँ नयाँ ट्रेनिङ दिएका हुन्छन्, कहिले संस्थाको बारेमा ल अब शेर सदस्यलाई यस्तो छ भन्ने कुराहरू फलकमा ल्याइराखेका हुन्छन्। तिनै कुरा ग्यादरिङ गर्दै जाँदा उहाँहरूले सहकारीमा गए त केही त अगुवानी हुन पाइने, कहीँ कहीँ जान पनि पाइने, कहिले त आफ्ना पारिवारिक कुराहरू साटासाटी त हुन्छ नि, अध्ययन अवलोकन भ्रमण लैदिनु पनि दिदी बहिनीलाई। अहिले पो टोल टोलमै सङ्घ संस्था भयो त, पहिला त यसरी थिएन। यही ग्यादरिङले गर्दा धेरै संस्था हाम्रोबाट धेरै दिदी बहिनीहरू अगुवा हुनुभएको छ सृजना साकोसबाट पनि।
2: यो यति धेरै दिदी बहिनीलाई यसरी अध्ययन अवलोकनमा कसरी समेट्नुहुन्छ कि त्यहाँ उमेर समूह अनुसार?
1: हामीले आह्वान सबैलाई गर्छौँ, फोन सबैलाई गर्छौँ, हाम्रो समिति बसेर मिटिङले पारित गरेर एकजनाले सयजनालाई फोन हान्ने गरेर जो जोले नाम टिपाउनुहुन्छ त्यसलाई हामीले ग्यादरिङ गरेर 2-3 बस लगाइ छ। अहिले हालसालै मैले 2 बस लिएर गएको दार्जिलिङ,
2: जस्तै यो
1: दार्जिलिङ इलाम
2: त्यही भएको ज्येष्ठ नागरिकलाई फेरि छुट्टै विभिन्न कार्यक्रमहरू पनि
1: सिक्मूलक यस्ताहरू जस्तै जुत्ता चप्पल बनाउने, अचार बनाउने, धुप बनाउने होइन, सरकारले पनि दिन्छ तालिमहरू। अब जस्तै कहिले बाथरोग विषय लिएर अस्ति भर्खर हामीले कार्यक्रम पनि गरियो, कहिलेको स्तन क्यान्सर, कहिले दाँतको, यस्ता कार्यक्रमहरू हामी गरिरहेको छ।
2: हजुर, अहिले जस्तै नियामक निकायबाट के कस्ता सुधार हुन जरुरी हो?
1: जस्तै हामीलाई अब त्यो माथिबाट आएको नियम सबै सफल सबै सरकारीहरूले लागू गर्नु त गर्नु भएको होइन, जस्तै हामी नियामक निकायमा गएका छौँ, उहाँहरूको फेलोसिपमा हामीले काम गरेका छौँ।
2: भनेपछि उहाँहरूले प्रभावकारी रूपमा गरिराख्नु भएको छ।
1: हामी त हाम्रो अध्ययन अवकुल अन्तरबाट आउने दिदी बहिनीहरू नै अङ्क कुन राम्रो छ भन्दा सिर्जना साकस भनेर उहाँहरू नै आउनुहुन्छ फेलोसिपमा। हामीलाई जुन हेर्ने निकायहरूले यसकुन प्राधिकरण महानगरपालिका आएर हामीलाई हेरिराख्नुहुन्छ।
2: हजुर हजुर, एउटा
1: छड्के आइराख्नुहुन्छ,
2: एउटा छड्के आउने पाटो भयो होइन, नेमन गर्ने निकायले हेर्नुहुने भयो, अर्को चाहिँ एउटा छुट्टै पहिचान बनाएको भएर पनि होला बाहिरबाट आउँदाखेरि होइन, कुन हेर्ने
1: सरकारी
2: किनभने अहिले त अध्ययन अवलोकन यो सँगसँगै जस्तै तपाईँ आफ्नो आफूले नेतृत्व लिइसकेपछि केही नयाँ योजना बनाउनु भयो, हुन त 29-30 जना व्यक्तिहरू नयाँ
1: वार्षिक कार्ययोजना हाम्रो बैठक बसेरै हुन्छ।
2: हजुर,
1: त्यसमध्ये अब हामीले गर्न पर्ने काम आफ्नो वार्षिक योजना अनुसार हामी महिने पछि गरेका हुन्छौँ। जस्तै अब हाम्रो तीज विशेष कार्यक्रम भनेर डाइरेक्ट राख्न नमिल्ने भएर हामीले माना एउटा बहिनी अगुवालाई ल्याएर अब अहिलेको सचेतना कार्यक्रम राख्दैछौँ यही भजनको 14 गते.
2: हजुर हजुर
1: पनि यही मार्फत जानकारी.
2: हजुर भनेपछि
1: मलो परामर्श तालिम भन्ने हुन्छ दिमागमा अहिले धेरै दिदी बहिनीहरूलाई होइन यो व्यापार बिजनेसमा लागेका धेरै घरै बसेकालाई पनि यी कुराहरू आफ्नो दिमाग कसरी राख्ने व्यापारमा अगुवा भएर कसरी हिँड्ने बाहिर समाजमा के भन्ने होइन कतिपयहरूलाई त अनौठी यो सहकारीको लोन विषयले मान्छेलाई तनाव बनाएको छ त्यो तनावग्रस्त गर्नलाई हामीले कार्यक्रम गर्दैछौँ.
2: हजुर तनाव व्यवस्थापन गर्नलाई होइन भनेपछि वार्षिक कार्ययोजनामै पहिले महिनै त्यो अपरजत गर्ने कार्यक्रम खासै धेरै हुँदैन होला
1: वार्षिक नै हुन्छ
2: वार्षिक नै गर्नुहुन्छ. हजुर भनेपछि त्यस्तो भावी योजना सरकारीलाई यहाँसम्म पुर्याउँछौ भन्ने के छ?
1: अब हाम्रो टार्गेट भनेको अहिले 22 करोडमा थियो अहिले हामी 20 को हाराहारीमा आइसकेका छौँ.
2: हजुर
1: जस्तै हाम्रो अहिले लगानीमा चाहिँ 11 करोड चाहिँ पनि छ.
2: हजुर
1: अनि अहिले अब यस्तो यो मन्दीको कारण 7-8 करोड.
2: हजुर भनेपछि अहिले त अब
1: हाम्रो लिने दिदीबहिनीहरू हाम्रो 255 जना हुनुहुन्छ.
2: 255 जना
1: त्यतिलाई लगानी छ
2: लगानी छ हो त नि. एउटा सरकारीले कति धेरैलाई रोजगार पनि त दिएको छ नि. कति हुनुहुन्छ त्यहाँ तपाईँहरूको कर्मचारी?
1: हाम्रो कर्मचारी 3 जना हुन्छ. व्यवस्थापक सरस्वती कोले अनि टेलरमा हुनुहुन्छ हाम्रो शर्मिला श्रेष्ठ.
2: हजुर
1: अनि हाम्रो लोनर उसमा हुनुहुन्छ समीर भाइ. एकजना पुरुष राखेको छ हामीले अहिले. अनि एउटा हेमा बहिनी गिरी हुनुहुन्छ.
2: हजुर हजुर
1: 4 जना काट्नु.
2: हजुर यो सहकारीमा अहिले पछिल्लो समयमा युवा पुस्ताहरू के
1: हजुर
2: आउन त आउने शेर सदस्य बन्न अलिकति नेतृत्व लिने अगाडि बढ्ने भन्ने खालको कम देखे
1: महिलामा कि पुरुषमा?
2: महिला
1: सहकारी
2: युवाहरूमा
1: त अब त्यहाँको
2: महिला पुरुष जो पनि
1: यस्तो हो. अब कतिपय हिजोको हिजोको काम गर्दा जुन सहकारीको सहज थियो नि त अहिले छैन. जस्तै ऋण डुब्यो भने त आफ्नो घर खेत बेचेर नि तिर्न पर्ने नियम आयो नि त. त्यो भएपछि मान्छे डराउँदैन. लगको पैसा लगानीमा फसेको छ त्यो व्यक्तिको कतिपयको भित्रभित्र केही नहोला होला. निधारमा लेखेको कसैको हुँदैन. कतिपय सहकारी त्यस्तो पनि छन् नि. कतिपय सहकारीले अलि जग्गा त्यस्तो त्यस्तै राखेर लोन दिएका पनि हुन सक्छन्. त्यो भन्ने मान्छे डराउँदो रहेछ र बस्नको लागि अब कतिपय तर्किनु भएको छ अहिले.
2: सामाजिक क्षेत्रमा काम गर्नु पनि छ भनौँ न. यो त
1: भोलिन्टियरै
2: एउटै भनौँ निस्वार्थ काम गर्नेलाई र त्यो अलिकति हुन्छ नि
1: हजुर
2: स्वार्थ राखेर काम गर्नेलाई एकै ठाउँमा हाले जस्तो लाग्यो.
1: एउटै डालोमा अहिले जुन प्राविधिकरण माथिबाट यही आइले कुरा जुन सहकारी नराम्रो छ जुन उमलामा दिखलाई चाहिँ उनलाई झर्न पर्ने हल्ला बढी भयो
2: भयो.
1: जस्तै हाम्रो अधिराज्यभरि कतिपय कति सहकारी छ ती सहकारी मध्ये बिग्रेको त 150 नै होला अहिले अगाडिमा. नबिग्रेकोलाई त्यही डालोमा हाल्न हुन्थ्यो न भन्ने हाम्रो माग
2: हो नि.
1: माग छ हाम्रो
2: सबै सहकारी भनेको यस्तो हो भन्ने खालको
1: पाइन. जस्तै अब सहकारीले अब बाँध्न पाइन नि. जति कति कमाएको अहिले कति पर्सेन्ट ब्याज होइन सहकारीले रोकिदिनु छ यो छ त्यो छ. कतिपय कुराहरू त महानगरले रोकिदिन्छ कतिपय नेसकुलले रोक भनौँ न हामी आबद्ध भएको जिल्ला सहकारी छन् राष्ट्रिय सहकारी छन् उहाँहरूले बनाएको नियम हामी छिरेर बस्नुपर्छ. कुन राम्रो हो त त्यसको लागि नि प्रोत्साहन भएर त्यस्तै काम गरिदिनु भने त राम्रो हुन्छ. बिचमा यो हल्लाले अलिकति भएको पनि हो. बिचमा यो धेरै उताप चढाव छ. जग्गाको किनबेचमा मान्छेहरूले जति नै पैसा हाले अहिले जग्गाको किनबेच थपै छ.
2: हजुर हजुर पक्कै पनि हो. अहिले हरेक व्यवसायहरू अलिक ठप्प अलिक स्लो गतिमा चलेको हुनाले चाहिँ चलाएमा
1: सहकारीहरूलाई गाह्रो छ.

0: लिइदिनुहोस् भन्नुहुन्छ नि त. जस्तै बेहुलीले व्यक्तिले लोन खाँदा बेहुलीले त काटै बनाएर कतिपयको घरबारी खाएको हो नि त. सर त सरकारले त बरु बिस्तारै बिस्तारै ल्याउनुहोस् आउनुहोस् जानुहोस् भन्ने नियम हुन्छ नि त. तर आउँदै नआउनेले आफ्नो उहाँ नआउनेलाई त हामी पनि नियममा जानै पर्छ. उहाँहरूले के सबर आएर धेरथोर भने आउनु पर्यो, होइन भने हामी पनि नियममा जानु पर्यो.
1: अनि त्यसपछि कतिपय अवस्थामा तिर्दै गरौँला भन्ने फोन नउठाइदिने त्यो पनि
0: त्यस्तो कतिपय हुनुहुन्छ होला अरू सरकारीमा. हाम्रोमा चामल भए एक दुईजना हुनुहुन्छ है, धेरै त भन्दैन.
1: त्यो अब महिलाहरूलाई सशक्तिकरण भनेर मात्रै सामाजिक क्षेत्रमा आऊ भन्ने अरू खालको सशक्तिकरणले हुँदो रहेछ. बचत, उद्यमशीलता र सरकारी अभियानमा जोडिन चाहने महिला दिदीबहिनीहरूलाई केही भन्न चाहनुहुन्छ?
0: अब जति पनि दिदीबहिनी हुनुहुन्छ हाम्रो सरकारीमा आबद्ध होइन, उहाँहरूले ऋण लैकन आफूले गरेको काममा प्रोत्साहन भएर हामीले कतिपय दिदीबहिनीलाई एक दुईचोटि त सम्मान पनि गरेका छौँ. अझै पनि आउनुहोस्, हामीले तत्कालै अफिसबाट लाख रुपियाँ अफिसबाटै दिने चलन छ. तीन लाखसम्म हामी मिटिङ बसेर दिन्छौँ. त्यस्तो छ भने आफ्नो अनुकूल अनुसार माग गर्न आउनुभएको छ भने उद्यमी बन्नुहोस्, आफूमा आत्मनिर्भर गर्नुहोस्, आफू केही गर्छु भनेर आँट गर्नुहोस्, भोलिका दिनमा सफल गरिन्छ. यही छ मेरो सुझाव.
1: हजुर हजुर. त्यो क्षेत्रमा काम गरिरहँदाखेरि डेढ दुई सय तीन सय जना त नेतृत्व तपाईँले पहिल्यैदेखि नै गरिराखेको हो होइन? यो हजार बाह्र सय करिब करिब पन्ध्र सय जना नेतृत्व गर्दाखेरि फरक चाहिँ के हुँदो रहेछ?
0: फरक त त्यही हो, एउटा कसैले केही भने नि मासको कुरा आफूले सुन्ने क्षमता हुनु पर्यो, त्यसको उहाँले सोधेको प्रश्न दिने क्षमता पनि आफूमा हुनु पर्यो. त्यो लिडरसिप गर्न गाह्रो छ.
1: हजुर हजुर. त्यहाँ त जस्ता प्रश्न नि आउने सकारात्मक होइन, त्यो प्रश्नलाई
0: काम राम्रो गर्यो भने प्रश्न आएको मलाई त्यस्तो छैन. आफूले काम राम्रो गर्नुभयो
1: त्यो मन जित्नु पर्यो नि काम राम्रो गर्नु.
0: अहिले हाम्रो टिममा उपाध्यक्षमा तारा केसी छन्, कोषाध्यक्षमा जोर्जिना भट्टाई छिन्, सचिवमा सुनिता गिरी हुनुहुन्छ, सदस्यमा हाम्रो दिदीबहिनीहरू तिनजना हुनुहुन्छ अहिले, यस शारदा उचाई हुनुहुन्छ. हजुर. त्यस्तै लेखामा हाम्रो नीता बराल हुनुहुन्छ, सरस्वती बराल हुनुहुन्छ. लेखाको काम लेखाले गर्छ, समितिको काम समितिले गर्छ,
1: टिम मिलेको छ,
0: टिम मिलेको छ, टिमले हो नि त काम गर्नु. अनि अफिसमा व्यवस्थापक पनि राम्रै काम गर्नुहुन्छ. म पनि डेली तिन चार घन्टा दिन्छु,
1: डेली जान्छ,
0: डेली जान्छ.
1: हजुर हजुर. हामी कहाँ कस्तो छ भने सरकारीमा अध्यक्ष बन्न एकदम होडबाजी चल्ने तर समय नदिने के
0: होइन. मैले समय आफ्नो पसल बन्द गरेर म त्यहीँ छु कि अहिले, त्यसरी म काम गर्छु भनेर गएको हो नि त. जस्तै हाम्रो सल्लाहकारहरूले पनि राम्रै सल्लाह दिनुहुन्छ, हामीले केही नराम्रो गर्नु उसले खडाइहाल्नुहुन्छ.
1: त्यस्तो खालको व्यक्तिलाई के सन्देश दिए? जस्तै सहकारीहरूमा समितिमा बस्नुहुन्छ तर समय दिनुहुन्न.
0: अब त्यो काम गर्ने भनेको भाइटर पुसेको रहेछ मैले पाएको अहिलेको अनुभव. सदस्यहरू महिनाको एकचोटि आउनुहुन्छ, अनि के छ कसरी छ जानुहुन्छ. पाँचजनाले रहेछ संस्था चलाउने भन्ने कुरा मलाई अनुभव. अनि आफूले नजानेको कुरा सहकारी गरेर कतै कतै सोध्न पनि राम्रो हुन्छ, तर समय नदिने भाइटर पोस्टमा नबस्दा राम्रो हुँदो रहेछ.
1: हजुर हजुर. एक दिन समय केही परेर ल न यहाँ जानु पर्यो भन्दा पनि स्टाफको भरमा मात्रै छोडेर त हुँदैन.
0: हुँदैन
1: होइन. धेरै सहकारी अहिले समस्यामा परेको कारण पनि त्यही हो कि.
0: अनि जस्तै हाम्रो हाम्रै चेयर सदस्य हुन्छ.
1: हजुर.
0: त्यही भएर नि हामीलाई अहिलेसम्म राम्रै छ.
1: हजुर. यो तपाईँको त लामो समय सहकारीमै, पच्चिस यति लामो समय भयो कि सामाजिक क्षेत्रमा. त्यो सुरुको अवस्थामा महिलाहरूको अवस्था, सामाजिक, राजनीतिक, आर्थिक अवस्था र अहिले चाहिँ के फरक पाउनुहुन्छ?
0: अहिले त यही भयो नि, सुरुमा हामीले आफूबाट सय दुई सय निकाल्न गाह्रो थियो भने त अहिले दिदी बहिनीहरूले हामीले महिनाको बचत अहिले पहिला हजार थियो नसक्नुहुन्छ भने अहिलेको पैसाको तरलता भएको कारणले पाँच सय गर्नुहोस् भन्छौँ. तपाईँलाई खाँचो हिजो व्यक्तिले लोन पठाउनु थिएन, मानिसलाई बमसु गर्नुपर्थ्यो, यो त्यो थियो. अन्त बिना घिचो तिन लाख लगाएर केही काम गर्छु भने त सरकारले राम्रै गरेछ. दिदीबहिनीहरू अगुवा भएर काम गर्नु भएकै छ.
1: हजुर.
0: अनि जहाँ महिला हुनुहुन्छ त्यहाँ पारदर्शिक हिसाब किताब हुन्छ. महिला सहकारीहरू त्यति साह्रो बिग्रेको मैले पाएको छैन,
1: समस्यामा
0: छैन, समस्त गरौँमा छैन.
1: हजुर हजुर. हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ. अन्त्यमा केही भन्नु
0: धन्यवाद अपरहरू बोलाइदिनु भयो, सहकारीकै विषयको भएको भए अझ मैले छर्लङ्ग धेरै पार्न सकिसकिनँ यहाँले बुझ्नुभयो होला. जुन आज बोलाएर आफ्नो सहकारीको विषयमा हामी जुन 2057 सालदेखि अहिलेसम्म आइराख्दा आफ्नो कुराहरू राख्ने अवसर दिनुभयो रेडियो सफलतालाई धन्यवाद दिँदै बिदा धन्यवाद
1: धेरै धेरै धन्यवाद छ समयको लागि. सिर्जना महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सामाजिक व्यक्तित्व राजनैतिक क्षेत्रमा त्यस्तै क्रियाशील व्यक्तित्व आदरणीय शारदा गिरी दिदीसँग आज हामीले कुराकानी गर्यौं. यो समयका लागि धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि नयाँ विषयमा नयाँ अतिथि सहित हामी उपस्थित हुने नै छौं. त्यति दिनसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्. यहाँहरूको दिन शुभ रहोस्. शुभ दिन.

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: खुशी जीवन स्वच्छ समाज फुलेर निकालौ हृदयको आवाज।
3: यो तपाईको आवाज,
2: यो हाम्रो आवाज,
3: हामी सबैको आवाज,
4: हृदयको आवाज।
3: हरेक हप्ताको मंगलबार बिहान 8:15 बजे सामाजिक संस्था हृदयको आवाज र रेडियो सफलताको संयुक्त प्रयास
2: मन मुटुमा गुन्जी रहनेछ हृदयको आवाज
3: कार्यक्रम।
4: हृदयको आवाज।

0: नमस्कार, रेडियो सफलता 103.4 मेगाहर्ज सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा म शारदा बस्नेतको हार्दिक स्वागत छ। यो कार्यक्रम पोखरा महानगरपालिका वडा नम्बर 16 स्थापित हृदयको आवाज सामाजिक संस्था रेडियो सफलताको सहकार्यमा तयार पारिएको हो। कार्यक्रम हरेक हप्ताको मंगलबार बिहान 8:15 बजेदेखि आउने गर्छ। हृदय हामी सबैसँग छ, हामी नै हृदयका मालिक हौ। जीवन एउटा अनुमोल अनुभव हो, जीवनको आफ्नै स्वाद छ। चाख्ने, नाप्ने र परख्ने काम हृदयले गर्छ। त्यसैले हामी सबैको हृदय खोल्न, पढ्न, बुझ्न र यसको आवाजलाई आम नागरिकको हृदयसम्म पुर्याउने कार्यक्रम हो हृदयको आवाज। समाजमा सबैले केही न केही काम गरिरहनु भएको छ। समाजमा काम गरिरहेका व्यक्तिहरू कोही बाहिर आउनुहुन्छ, कोही आफ्नै तरिकाले काममा मस्त रमाइरहनु भएको हुन्छ। समाजमा नदेखिएर काममा तल्लीन व्यक्तित्वको हृदयको आवाज बाहिर ल्याउने कोशिश हामीले कार्यक्रम हृदयको आवाज मार्फत गर्दछौं। समान सहभागिता र अवसर भन्ने नारालाई आत्मसात गर्दै रेडियो कार्यक्रम हृदयको आवाजमा आज हामीले पोखरा 23 रहेको माछा पुच्छ्रे विकास संघमा विगत लामो समयदेखि कार्यरत एवं पोखरा 16 रहेको बर्डर बोट आमा समूहको उपाध्यक्ष, विभिन्न संघ संस्थामा आबद्ध सामाजिक व्यक्तित्व गीता देवी पौडेललाई लिएर आएका छौं। स्वागत छ यहाँलाई हाम्रो कार्यक्रममा।
1: धन्यवाद मेडम, नमस्कार।
0: हजुर गीताजी, यति बेला हजुर आफ्ना कस्ता खालका दिनचर्यामा व्यस्त हुनुहुन्छ?
1: अहिले भन्नुपर्दाखेरि म आफ्नो घरैसी पारिवारिक कार्य र सामाजिक कार्यहरूमा व्यस्त छु। जस्तै बिहान उठेदेखि म बिहान 5 बजेदेखि 6:30 बजेको समय 1.5 घण्टा म आफ्नो लागि छुट्याएको छु, जहाँ म आफ्नो योगाहरू गर्ने, ध्यान गर्ने गर्दछु। त्यसपछि नित्यकर्म, घरको नित्यकर्म, खानपानदेखि लिएर घर परिवारको लागि दिन्छु। र खाना खाइसकेपछि आफ्नो व्यवसाय पनि छ, पोखरा 16 महेन्द्र गुफामा मेरो व्यवसाय छ, हेन्डिक्राफ्ट छ, त्यसमा म जान्छु। र कहीँ समुदायमा होस् र संघ संस्थामा होस्, सामाजिक क्षेत्रमा निमन्त्रणा गर्नुभयो, आज यहाँले कुनै न कुनै योगदान गर्नु पर्यो भने, त्यस्ता कार्यक्रमहरू आयो भने म पहिला सामाजिक कार्यलाई प्राथमिकता दिन्छु, नत्र घरैसी कामलाई प्राथमिकता दिएर उही दोकानमा बस्ने व्यवसाय गर्ने गर्दछ।
0: यसरी नै यहाँका दिनचर्याहरू आफ्नो व्यक्तिगत जीवन र सामाजिक जीवनसँग अगाडि बढ़िरहेको छ।
1: हजुर।
0: अब यो विभिन्न संघ संस्थाहरूमा त यहाँ लामो समयबाटै आबद्ध हुनुहुन्छ, तर यी संघ संस्था मध्येमा पनि हजुर चाहिँ माछा पुच्छ्रे विकास संघमा विगत 20 वर्ष जति यहाँले कार्य गर्नुभयो। यो माछा पुच्छ्रे संघ भनेको चाहिँ के हो र यसले के कार्य गर्छ म्याडम?
1: मेरो बाल्यकाल अब झन् युवा अवस्थादेखि नै म माछा पुच्छ्रे विकास संघ भन्ने एउटा सामाजिक संस्था हो। यसले ग्रामीण क्षेत्रका विभिन्न एकीकृत विकासका कार्यहरू गर्दै आइरहेको संस्था हो, जसमा वन तथा वातावरण संरक्षण, महिला तथा बालबालिका, स्वास्थ्य तथा सरसफाई सम्बन्धी विभिन्न कार्यहरू गर्दै आइरहेको संस्था हो। र अहिले 49 सालदेखि लगभग 69-70 सालसम्म म माछा पुच्छ्रे विकास संघमा कर्मचारीको रूपमा रहेर विभिन्न कार्यहरूमा संलग्न हुँदै आएँ। र त्यसपछि पनि त्यही संस्थामै माछा पुच्छ्रे विकास संघमा नै भोलिन्टियर रूपमा कार्यकारी संचालक समितिको सचिवको पदमा रहेर भोलिन्टियर सेवा गर्दै आएँ। र यस्तो हुँदो रहेछ म्याडम, जुन सामाजिक कार्यमा लागिसकेपछि कुनै न कुनै ठाउँमा खुट्टा टेकेर समाजमा कसरी आबद्ध हुन सकिन्छ, कसरी समाजसेवामा लाग्न सकिन्छ भन्ने एउटा भावना हुँदो रहेछ। र त्यसैले गर्दाखेरि पनि संस्थाहरूमा भोलिन्टियर रूपमा त्यहाँको पदाधिकारी भएर पनि काम गर्ने अवसर पाएँ। वास्तवमा भन्नुपर्दा मलाई घरैसी कामभन्दा सामाजिक काममा नै बढी रुचि लाग्छ। विभिन्न यो महिला पुरुषसम्म विकास भनेर पनि हामीले समुदायका दाजुभाइ दिदीबहिनीहरूलाई धेरै तालिमहरू पनि सञ्चालन गर्दै आयौं। सँगसँगै यो विद्यालय सरसफाई कार्यक्रम सँगसँगै मैले विशेष गरी माछापछिमा रहँदाखेरि महिला तथा बालबालिका र विद्यालय सरसफाई हेल्थ एण्ड सेनिटेसन भएर स्कूलहरूमा कार्यक्रमहरू सञ्चालन गर्थ्यौं जुन युनिसेफको सहयोगमा सञ्चालन भएको थियो युनिसेफको सहयोगमा र त्यसपछि हाम्रो कास्की जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने पनि पहल गर्यो युनिसेफको सहयोगमा र हामीले त्यसमा लिड गर्यौं हाम्रो संस्थाले र विभिन्न कास्की जिल्लामा रहेका सरकारी तथा गैर सरकारी संस्थाहरूले पनि त्यसमा साथ दिनुभएको थियो एउटा उपलब्धिमूलक चाहिँ त्यो गरेका थियौं र सँगसँगै हाम्रो क्षेत्रमा महिला दिदीबहिनीहरू 49 सालदेखि हाम्रो संस्था 2047 सालमा दर्ता भएको संस्था हो माछापोखरीको विकास संघ त्यो संस्थाले सुरुमा गाउँमा भएका दिदीबहिनीहरूले विदेशमा गएका आफ्ना श्रीमानहरूले पठाएको पत्र पनि अरूलाई पढिदिनु भन्नुपर्ने अवस्था थियो त्यो अवस्थामा एउटा प्रौढ कक्षा चाहिन्छ महिलाहरूलाई कम्तीमा पनि आफ्नो चिठी आफैले पढ्न सकुन् भन्ने उद्देश्य राखेर संस्थाले प्रौढ कक्षाबाट सुरु गरेको संस्था हो र सँगसँगै गाउँका आधारभूत आवश्यकताहरू खानेपानी गोरेटो बाटो पहिला त वन जंगलहरू मास्ने प्रविधि थियो अनि वृक्षारोपण कार्यहरू गर्ने काम गर्दै आयो संस्थाले र त्यसपछि विभिन्न चेतनामूलक कार्यहरू अहिले त घरहरूमा टिभी छ त्यो मात्रै नभएर हात हातमा मोबाइल छ स्मार्टफोनहरू छन् जुन हामीले काम गर्ने बेलामा ग्रामीण क्षेत्रमा काम गर्ने बेलामा यो टिभी बोकेर गाउँ गाउँमा यो वनताली भन्ने भिडियोहरू देखाउने अनि सबै गाउँकाहरूलाई जम्मा गर्ने त्यसरी चेतनामूलक कार्यहरू पनि गर्दै आयौं र अहिले त्यो सम्झिँदाखेरि हो अहिले यस्तो जमाना आउँदो रहेछ पहिला त्यस्तो गरियो चेतना त हो नि कसरी फैलाउने त भन्ने एउटा माध्यम थियो त्यो भने अहिले त स्मार्टफोनमा विभिन्न सञ्जालहरूबाट
2: सञ्चार माध्यमबाट
1: पनि सूचना प्रवाह गर्न सकिन्छ
2: त्यही त यो एउटा जस्तो नाम एक काम अनेक भने जस्तै रहेछ होइन यो माछापुच्छ्रे विकास संघ भनेको यो माछापुच्छ्रे विकास संघ चाहिँ एउटा नाम भयो तर यो भित्र चाहिँ थुप्रै हाँगाबिगाहरू रहेछ
1: धेरै कार्यहरू
2: यी धेरै कार्यहरू रहेछन् म्याडम धेरै कार्यहरूमा आबद्ध भएर विभिन्न कार्यक्रमहरू गर्नुभयो यसमा म्याडमलाई चाहिँ एउटा एकदमै रमाइलो लागेको अथवा यो कार्य त्यसका कार्यमा त हजुर सबै कार्यमा संलग्न हुनुभयो तर त्यो मध्ये पनि एउटा मलाई एकदमै मन परेको कार्य भन्ने केही छ म्याडम त्यस्तो
1: मन पर्न त अब सामाजिक कामहरू गर्दाखेरि विभिन्न समस्याहरू पनि आइपर्दछन् र यहाँहरूलाई पनि थाहा भएको कुरा हो र समस्याको समाधान जहाँ हुन्छ नि सबै समुदाय नै मिलेर त्यो समस्याको समाधान जहाँ हुन्छ त्यो बेला मन एकदमै खुसी हुने यो हाम्रो समस्या हो भन्ने जुन समुदायले बुझेर गरिदिनुहुन्थ्यो त्यो बेला चाहिँ एकदमै खुसी लाग्थ्यो र सँगसँगै हामी यो सरसफाईको क्षेत्रमा लाग्यौं एउटा घरमा चर्बी बनाउन पनि अब बनाउनुहोस् भनेर हजुरको लागि हो बनाउनु भनेर जुन जनचेतना जगाउनु पर्ने अवस्था थियो र यो खुल्ला दिशामुक्त घोषणा गरियो नि जहाँ त्यसले गर्दाखेरि आफूलाई सजिलोको लागि होस् स्वास्थ्यको हिसाबले होस् आफैले शौचालय बनाउनु पर्ने रहेछ भने जनताले जुन समुदायले जुन चासो राख्न थाल्यो त्यो बेलामा पनि धेरै आनन्द आएको थियो चेतना फैलियो र यो महिला र बालबालिकाको क्षेत्रमा काम गर्दाखेरि महिलाहरू एकदम हामी त ग्रामीण क्षेत्रमा काम गर्ने म्याडम है हामी वडा नम्बर अहिले 16 भए पनि वडा नम्बर 23 हो कि सर के अरे म्याडम मेरो
2: पहिला अफिस
1: घर पनि उतै हो म्याडम अहिले पछि हामी यता पोखरा झरेको त्यस्तै 30 वरिपरि भयो र काम गर्ने क्रममा हामी गाउँलाई नै समेटेर काम गर्ने थियौं र ग्रामीण क्षेत्रका महिला दिदीबहिनीहरू आफ्नो हातमा 1 रुपियाँ पनि नहुने सानो टीका लगाउन पर्यो सानो केही आफ्नो खर्च गर्न पर्यो भने पनि घर परिवार तथा श्रीमानसँग आत्मनिर्भर हुनुपर्ने अवस्था थियो सँगसँगै थोरै बचत गर्नुपर्छ भन्ने धारणा पनि संस्थाले सिकायो र बचत सँगसँगै अहिले ती महिनाको 20 रुपियाँ वास्तवमा भन्ने हो भने पहिला 5 रुपियाँबाट पनि हाम्रो दिदीबहिनीहरूले बचत गर्न सुरुवात गर्नुभएको थियो र त्यस्तो गर्दा गर्दै 20 रुपियाँ अनि मासिक फेरि 100 रुपियाँ गर्दा गर्दै ती संस्थाहरू समूहहरू अहिले सहकारी रूपमा परिणत भएका छन्
2: भनेको माछापुच्छ्रे विकासमै बचत पनि सुरु
1: गर्नुभयो व्यवस्थापन गर्ने हिसाब किताब गरिदिने अनि जम्मा गर्ने जसलाई चाहिएको छ उही समूहभित्रै रोटेसन गर्ने ऋणको रूपमा लैजाने फिर्ता गर्ने त्यसले गर्दा पनि दिदीबहिनीहरू अलिक आत्मनिर्भर हुनुभयो र जसले गर्दाखेरि अहिले उहाँहरू नै झन् हामीलाई देख्दाखेरि ओहो हजुरहरूले सिकाएको काम हामी यत्रो गऱ्यौँ भन्दाखेरि एकदम आनन्द खुसी लाग्छ, एकदम खुसी लाग्छ।
2: भनेपछि हजुरलाई त्यहाँ मन परेका पाटाहरूमा चाहिँ दिदी बहिनीहरू आत्मनिर्भर बन्नुभयो, कतिपयले अब यो चर्पी निर्माण गरेर होइन एउटा स्वास्थ्य स्तर उकास्नुभयो, जनचेतना फैलियो, त्यो देख्दा चाहिँ यहाँलाई सबैभन्दा बढी आनन्द लाग्छ। त्यही त यसका धेरै रहेछन् कार्यहरू। अब म्याडम यसमा त लामो समयसम्म आबद्ध हुनुभयो, त्यसको साथसाथै अहिले आएर म्याडम यो आमा समूह होइन सहकारी अरू संस्थामा पनि आबद्ध हुनुहुन्छ र अहिले म्याडम नै उपाध्यक्षको पदमा रहिरहेर काम गरेको हाम्रो बर्डर बोट आमा समूहको बारेमा पनि केही कुराहरू राखिदिनुहुन्छ कि?
1: धन्यवाद म्याडम। हामी पहिला वार्ड नम्बर 23 हरपनमा थियौं र विशेष काम विशेष गर्दा अब अलिकति थोरै सहरीतिर भनौँ न आबद्ध भएको हुनाले हामी पोखरा 16 घडेरी किन्यौं, घर बनायौं र त्यही अहिले बसोबास गर्दै आइरहेका छौं। सामाजिक मान्छेलाई जहाँ पनि भनौँ न त्यो गर्दाखेरि त्यस्तै मिल्ने र समुदायमा उहाँ सामाजिक हुनुहुँदो रहेछ भन्ने जुन त्यहाँका समुदायहरूले पहिचान पाउनुभयो र त्यसैले गर्दा यहाँनिर सामाजिक क्षेत्रमा बस्नु पर्यो गर्नु पर्यो भन्ने उहाँहरूले अनुरोध गरेपछि सामाजिक मान्छेलाई फेरि त्यति ल भनेपछि नो भन्न चाहिँ
2: एकदम
1: नसकिने
2: आफ्नो पनि त रमाइलो हजुर गर्न मन पनि लाग्छ।
1: त्यो समुदायमा भिज्दा अनि त्यहाँ काम गर्दा अझ रमाइलो र एकदम खुसी लागेको छ मलाई। र सुरुमा त म आमा समूहको सदस्य भएर काम गरेँ, त्यहाँ प्रवेश गरेँ। सदस्य भएर काम गर्दाखेरि पनि आफूले सिकेका जानेका कुराहरू सेयर गर्ने अनि त्यहाँको अनुभवहरू बटुल्ने कामहरू भयो र सँगसँगै अब हजुर उपाध्यक्ष हो नि उहाँहरूले नै उपाध्यक्ष सबैको मेरो चाहना र उहाँहरूको इच्छा
2: हजुरले
1: गर्दा उपाध्यक्ष भए र उपाध्यक्ष भएर काम गर्दा नि बर्डर बोट आमा समूहले विभिन्न सचेतनामूलक तालिमहरू पनि आमा समूहका दिदीबहिनीहरूलाई सञ्चालन गर्दै आइरहेका छौं र सँगसँगै हाम्रो त्यो समूहभित्र कोही दुःख बिमार हुनुभयो भने भेट्न जाने, त्यस्तै दुःखद परेको बेलामा सहानुभूति दिनको लागि जाने, त्यस्तै कार्यहरू कहीँ शब्दहरू छ यज्ञहरू लागेको छ भने सहभागी हुने समुदायमा त्यस्तै कामहरू गर्दै आइरहेका छौँ हामीले।
2: त्यही त आमा समूहलाई अझ मजबुत बनाउन र सबै आमा दिदी बहिनीहरूको विकासलाई स्तर उन्नति गर्न के गर्न पाए हुन्थ्यो अझ राम्रो हुन्थ्यो भन्ने लाग्छ यहाँलाई?
1: मलाई लागेको अनुभव अहिले सामाजिक क्षेत्रमा रुचि राख्ने व्यक्ति अलिक कम हो कि जस्तो लाग्यो म्याडम मलाई, किनभने पहिला सामाजिक काम गरौं भनेर निस्कनु पर्दाखेरि अनुरोध गर्दाखेरि धेरै व्यक्तित्वहरू निस्किनुहुन्थ्यो सामाजिक काममा सरिक हुनुहुन्थ्यो। अहिले ल न सामाजिक काम जस्तै सरसफाई नै गरौं, टोल सफा गरौं, कुनै सार्वजनिक स्थल सफा गरौं भनेर अनुरोध गर्दा पनि कम्ती मान्छे निस्किने। सामाजिक काम गर्न पहिलाको जस्तो सजिलो लाग्दैन छैन म्याडम, अहिले सजिलो छैन र किनभने अहिले सामाजिक काममा भन्दा सामाजिक सञ्जालमा व्यक्तिहरू अलि तल्लीन भएको व्यस्त हुनुभयो त्यसैले गर्दा पनि होला र आफ्नो कार्यव्यस्तताले पनि हुन सक्छ र रुचि राखेको मान्छेले जसरी पनि टाइम मिलाउन सक्छ भन्ने चाहिँ मलाई लाग्दछ। र अझै पनि समुदायमा काम गर्नको लागि समुदाय एकजुट हुनुपर्छ त समुदायको विकास हुन्छ। एउटाले काम गर्ने एउटाले कुरा काट्ने खुट्टा तान्ने गर्यो भने काम गर्नेको पनि जाँगर मर्छ र समुदायको विकासलाई अलिकति सहयोग पुर्न सक्दैन भन्ने मलाई लाग्दछ।
2: हजुर भनेपछि हामी सबै समूह भनौँ संघ संस्था भनौँ आमा समूह भनौँ सबैलाई अगाडि बढ्नको लागि एक आपसमा सहकार्य राम्रो हुनु पर्यो, सद्भाव हुनु पर्यो, एउटाले अर्कोको हाते समाउँदै हातेमालो गर्दै अगाडि बढ्नु पर्यो।
1: साथ दिनै पर्छ कि एकजनाले गर्छ भनेर सामाजिक काम हुँदैन। जस्तै एउटा घर परिवारमा पनि एउटा सदस्यले एउटा अभिभावकले केही गर्न खोज्नुहुन्छ भने उसमा परिवारका सदस्यहरूले पनि साथ दिनु भने त्यो घर सफल हुन्छ नि। त्यस्तै गरी संघ संस्था होस् समुदाय होस् समाज होस् सबैले साथ दियो भने त्यसलाई अगाडि बढाउन सकिन्छ।
2: हजुर जस्तो म्याडमले यो बरबोट आमा समूहकै कुरा गर्दा म्याडम आबद्ध भएको कति वर्ष भयो म्याडम त्यसमा?
1: म त्यसमा आबद्ध भएको 7 भयो।
2: 7 भयो अहिले उपाध्यक्षको चाहिँ यहाँको पहिलो कार्यकाल?
1: हजुर मैले एक कार्यकाल सदस्य भएर
2: बिताउनु भयो।
1: हजुर एक कार्यकाल आजीवन सदस्य लिएँ अनि यतिकै भनौँ न।
2: हजुर त्यही त सक्रिय दिदी बहिनीलाई बनाउनको लागि हामी सबै दिदी बहिनीहरू नै एक आपसमा मिलेर अगाडि बढ्नु पर्यो।
1: हजुर सबै नमिलिकन त एउटाले गर्छ भनेर यो सामाजिक काम चाहिँ एकदम असम्भव चाहिँ मलाई लाग्छ।
2: हजुर, अनि म्याडम यो आमा समूह भयो, त्यसपछि म्याडम अलिकति भनौँ न यो पाटो भन्दा सामाजिक पाटोमै सहकारीमा पनि आबद्ध हुनुहुन्छ।
1: हजुर
2: हजुर, त्यसको पनि केही अनुभव छ म्याडम?
1: सहकारीको त विशेष गरी सहकारी एउटा नाफामूलक संस्था हो।
2: हजुर,
1: त्यसमा सहकार्य गर्नको लागि जुन त्यहाँ रहेका सियर सदस्यहरू हुनुहुन्छ,
2: हजुर,
1: उहाँहरूले आफन्त
2: अपनत्व लिनु पर्यो
1: नलिइकन।
2: हजुर,
1: जस्तै सञ्चालक समिति हुन्छ,
2: हजुर,
1: सञ्चालक समितिलाई एउटा जिम्मेवारी त हुन्छ,
2: हजुर,
1: सँगसँगै
2: हजुर
1: सहकारीका आज जुन सियर सदस्यहरू हुनुहुन्छ,
2: हजुर,
1: उहाँहरू सबैले आफन्त लिएर चासो राखेर कार्यलाई अगाडि बढाउने हो भने सहकारी सफल हुन्छन्। र जस्तै मैले सहकारीमा लगानी गरेकी छु, सेयर राखेको छु, बचत गरेको छु, बचतको नाफा खोज्न मात्रै जान्छु भनेदेखि त्यसको बेनिफिट लिनको लागि अलि गाह्रो हुने चाहिँ मैले माने, किनभने नामै त सहकारी छ, सबैको साझेदारीमा सबैको सहकार्यमा सफल हुने संस्था हो नि त। र त्यसको लागि आर्थिक पनि एकातिर आर्थिकको पाटो छ भने अर्कोतिर सहकार्यकै पाटो छ, सहकार्य र आर्थिक सँगसँगै गयो भने सहकारी सफल हुन्छन्। एकातिर आर्थिक, एकातिर जुन सहकार्य छैन भने त्यसलाई सफल बनाउन सकिँदो रहेनछ कि चाहिँ भन्ने चाहिँ मेरो अनुभव।
2: अहिले त सहकारीका धेरै असफल
1: हजुर
2: असफलताका कथाहरू चाहिँ हामी माझ आइरहेका छन्। अब यो सहकारीका क्षेत्रमा महिला सहभागिता कस्तो देख्नुहुन्छ म्याडमले?
1: यस्तो छ म्याडम, महिला सहभागिता बचत गर्ने क्रममा महिलाहरूले थोरै आफूले खाई नखाई पनि जम्मा गर्नुभएको छ। अहिलेको सहकारी धेरै सहकारीहरू के छन् भने बचत एउटा सागको मुठो बेचेर होस्, एक माना दुध बेचेर होस्, जसरी हुन्छ बचत गर्नुपर्छ भने जुन महिला दिदीबहिनीहरूले सोच राखेर आफ्ना परिवार बिरामी हुँदाखेरि हुन्छ, आफू बिरामी हुँदाखेरि चाहिन्छ भन्ने एउटा सोच राखेर जम्मा गर्नुभएको थियो, त्यो रकम सहकारी सञ्चालक होस् अथवा सहकारीका सञ्चालक राम्रै हुँदाहुँदै पनि लगानी गर्ने ठाउँ अलि नराम्रो पर्यो अथवा व्यक्ति नराम्रो पर्यो भने त्यो व्यक्तिले पनि के सोच्नुपर्छ भने यो सहकारीको पैसा हो, सहकारीमा एकदम निम्न आय भएका भने नि मैले अघि नै एक मुठा साग बेचेर होस् अथवा एक माना दुध बेचेर खाऊ खाऊ भन्दा भन्दै पनि छोराछोरीलाई एक डाँडो दुध बढी दिएर पालम भन्ने मन हुँदाहुँदै पनि बाध्यताले एउटा बचत गर्नुपर्ने हुन्छ, त्यस्ता व्यक्तिहरूले पनि सहकारीमा जम्मा गर्नुभएको छ। त्यस्ता व्यक्तिहरूको पैसा एउटा व्यक्तिले लगेर ऋणमा लगेर त्यो नतिर्नु पनि एकदम महापाप हो। जसले म यहीँबाट पनि के सूचना जानकारी गराउन चाहन्छु भने जुनै पनि सहकारीबाट जोसुकैले ऋण लानुभएको छ भने यो पैसा कुनै एउटा गरिब

0: हुँदा हुँदै बचत गरेका होलान्, धेरै भएर बचत कसैले गरेका होइनन् होला भन्ने पनि सोध्नु पर्यो। मैले गाह्रो हुँदा ऋण लिएको हो, सकि नसकि जसरी भए पनि थोरै थोरै गरेर भने तिर्नुपर्छ भन्ने भावना राख्नु पर्यो, अनि बल्ल सहकारीहरू सफल हुन्छ।
1: अब विभिन्न संघ संस्था, आफ्नो व्यक्तिगत व्यवसाय, अब सामाजिक कार्य र घर परिवार, म्याडमले कसरी समायोजन गर्दै अगाडि बढ्नुभएको छ र बढ्ने बेलामा म्याडमको अनुभव कस्तो छ? अब यो भनौँ न, यता सामाजिक कार्यमा नि छु, अब आफ्नो व्यवसाय पनि छ, यो सबैलाई सँगसँगै लिएर जाँदा म्याडमलाई भित्रपट्टि भनौँ न हृदयमा के कस्तो खालको अनुभव हुन्छ? गाह्रो, अप्ठ्यारो, सजिलो?
0: वास्तवमा भन्नुपर्दाखेरि मलाई यो घर सँगसँगै सामाजिक क्षेत्रमा काम गर्नको लागि मेरो घर परिवारले धेरै साथ दिनुभएको छ। मेरो अहिले मेरो ससुरा बुवा हुनुहुन्न र पनि ससुरा बुवाले पनि सामाजिक काम गर्दा, जस्तो कुनै अफिसमा काम गर्नुपर्दा टाइममा जानुपर्छ, घरको काम छोड भरे भोलि आएर राति गरे पनि हुन्छ, टाइममा जानुपर्छ, छिटो जाऊ भन्ने मान्यता चाहिँ मेरो ससुरा बुवाको थियो र उहाँलाई मैले स्मरण गर्न चाहन्छु अहिले उहाँ हुनुहुन्न र पनि। र सँगसँगै सामाजिक कार्य गर्नको लागि एउटा महिलालाई परिवारले जति साथ दिनुहुन्छ नि, सफलता नै परिवार हो भन्ने चाहिँ मलाई लाग्दछ। किनभने आफू केही काम सामाजिक कार्यमा निस्कनको लागि घरको सपोर्ट छैन भनेदेखि ती महिला होस् पुरुष कुनैले पनि गर्न सकिँदैन। र घर सँगसँगै बाहिरी समाजसेवा पनि गर्छु भन्ने एउटा हृदयबाटै, आफ्नो भित्री मनबाटै यसो गर्छु भन्ने एउटा दृढ संकल्प भयो भनेदेखि गर्न सकिन्छ। अब घर परिवारले साथ दिँदा दिँदै पनि मेरो चाहनै नभएको भए मैले सक्ने थिइनँ होला। र मैले घरको काम राति उठेर हुन्छ कि बेलुका गरेर हुन्छ कि, भनौँ न घरलाई म्यानेज गरेर सामाजिक क्षेत्रमा पनि निस्कनु पर्छ भन्ने मेरो भावनाले गर्दाखेरि म अहिले अगाडि बढ्दै आइरहेको छ। र म अहिले नयाँ ठाउँमा, नयाँ बस्ती भनौँ न पोखरा सोह्रमा आएको, हुन त 15-20 वर्ष भयो, तैपनि नयाँ ठाउँ हो नि, त्यहाँको कसको बुहारी हो, कसको छोरी हो भन्नुपर्दा त पहिलाको मेरो इतिहास बुलाउनु पर्यो नि, होइन? त्यसैले म यस्तो हो, वडा नम्बर 23 को हरपनको मान्छे हो, अहिले यहाँ आएका छौँ, यस्तो यस्तो छ भनेर मैले त्यहाँबाट भूमिका बाँधेर मेरो पहिलाको इतिहासलाई पनि नलुक्ने गरिकन परिचय दिन चाहन्छु। र एकदम भित्री आत्माबाट सामाजिक भावना भयो भनेदेखि सामाजिक काम गर्न सकिन्छ। कतिपय व्यक्तिहरू अहिले फुर्सद हुँदाहुँदै पनि आफ्नो मोबाइल र टिभीमा व्यस्त रहेर ल न यस्तो ठाउँमा जाम नगरी नहुने काममा पनि निस्कौँ भन्दाखेरि उहाँहरूले टाइम लिन नसकेको पनि अवस्था छ कतिपय ठाउँहरूमा। तर यहीँबाट महिला दिदीबहिनीलाई म के भन्न चाहन्छु भने, घर सँगसँगै हामी सामाजिक क्षेत्रमा पनि लागौँ, त्यसको भित्रबाट हामीले जागरण ल्याउँ भन्न चाहन्छु।
1: हजुर, भनेपछि अब हामी महिला दिदीबहिनीहरूले नै राम्रो व्यवस्थापन गर्यौं भने हामी घर परिवार र समाजलाई सँगसँगै लिएर अगाडि बढ्न सक्छौ।
0: हजुर म्याडम,
1: त्यही त। अनि यो सबै महिला दिदीबहिनीहरू अहिले हामी महिला दिदीबहिनीहरूकै आवाजलाई लिएर बोलिरहँदा महिला दिदीबहिनीहरूको अधिकार र कर्तव्यलाई यहाँले कसरी हेर्नुहुन्छ? अधिकार खोजिन्छ नि, हामी त अधिकार पाएनौं, अगाडि बढ्न पाएनौं भनिन्छ, त्यो एउटा अधिकार भयो भने अर्को हाम्रो कर्तव्यको पाटो पनि छ, यहाँले त्यसलाई कसरी हेर्नुहुन्छ?
0: धन्यवाद म्याडम। यसको सन्दर्भमा हामी अधिकारहरू खोज्छौँ, हाम्रो अधिकार पनि चाहिन्छ, कहीँ जाने केही गर्ने एउटा अवसर पनि चाहिन्छ। जस्तै आज हृदयको आवाजले रेडियो सफलतामा आएर दुई चार कुरा राख्ने अवसर दिनुभयो नि, यहाँले अवसर नजुटाइदिएको भए म यहाँ आएर बोल्ने पनि त पाउने थिइनँ, यसको लागि फेरि धन्यवाद दिन चाहन्छु। र अर्को के छ भने, यहाँले जुन निमन्त्रणा गर्नुभयो त्यसका स्वीकार्नको लागि पनि त म मेरो मनबाट हस् भन्ने आउनु पर्यो नि, हुन्छ म जान्छु, केही बोल्छु समाजको लागि, महिला दिदीबहिनीको लागि भन्ने एउटा भित्रैबाट आयो मेरो मनबाट, म यहाँ आएँ, त्यसको दोहोरो पाटो हुन्छ म्याडम। र एउटा समुदायले पनि अवसर दिनु पर्यो, अथवा घर परिवारबाट पनि अवसर मिल्न पर्यो, र सँगसँगै म गर्छु भन्ने भित्रबाट आत्म दृढता हुन्छ नि,
1: सोजागृति
0: पनि आउनु पर्यो। सबैभन्दा पहिला सोजागृति नै छैन भने कसैले केही गरे पनि त्यो मान्छे हलचल होला भन्नु पर्दैन। र सँगसँगै यस्ता अवसरहरू भएनन् भने जागृति भएर मात्रै पनि कहाँ लगानी गर्ने त अवसरलाई कहाँ सदुपयोग गर्ने भन्ने कुराहरू पनि रहन्छ।
1: हजुर,
0: दुवै बाटोहरू,
1: त्यसकारण हामीले अधिकार सँगसँगै मेरो कर्तव्य पनि के हो त नि, अधिकार पाएकोलाई मैले कसरी सदुपयोग गरौं, दुरुपयोग गर्न भएन, त्यसकारण हामी सम्पूर्ण दिदी बहिनीहरूले अधिकारका कुरा गरिरहँदा आफ्नो कर्तव्यलाई पनि कहिले पनि नभुलौं भन्न पनि हामी चाहन्छौ, किन भन्दा हरेक व्यक्तिलाई अधिकारको साथसाथै कर्तव्य बोध

0: पनि आवश्यक छ।
1: हस् म्याडम।
0: हजुर म्याडमसँग यसरी यी हरेक पाटाहरूलाई म्याडमले अगाडि बढाउँदै लैरहनु भएको छ, अनि त्यसपछि सामाजिक पाटो, घरैसिक पाटो सबै भयो, यसकोमा म्याडमलाई हृदयबाट नै भनौँ न, यसरी आज हामी हृदयको आवाज कार्यक्रममा आइरहँदा हृदयबाट नै राख्न मन लागेका केही कुराहरू छन् कि हाम्रा आम दिदी बहिनीहरूलाई, आम श्रोताहरूलाई सबैलाई?
1: वास्तवमा त म यहाँबाट के जानकारी गराउन चाहन्छु भने, सर्वप्रथम त हृदयको आवाज भन्ने एउटा संस्था सधैँ हाम्रो शारदा म्याडम हुनुहुन्छ, एकदमै तल्लीन हुनुहुन्छ। मैले आजभन्दा 7-8 वर्षदेखि अगाडिबाट उहाँलाई जान्दछु र मलाई लाग्छ कि उहाँ हरेक क्षेत्रमा एकदमै लगनशील भएको चाहिँ मैले देख्छु। र उहाँ जस्तै समुदायमा 8-10 जना महिलाहरू हुने हो भने त्यो समुदायको विकास गर्न भनौँ न कति सजिलो हुन्थ्यो होला भने चाहिँ मलाई लागिरहन्थ्यो कि म्याडम, आज यहाँबाट भन्न पाएँ। उहाँलाई एकदमै, उहाँ हजुर एकदम यस्तो प्रेरणाको स्रोत हुनुहुन्छ, मलाई एकदमै प्रेरणा मिलेको थियो हजुरसँग जुन हृदयको आवाज त्यहाँ बाल आश्रममा तालिम सञ्चालन गर्नुभएको थियो हजुरले, त्यसमा सहभागी हुने बेलादेखि नै मैले हजुरको एकदम प्रेरणा मिलेको थियो। र यही सँगसँगै यहाँबाट पनि अरू दिदीबहिनीहरूलाई पनि यस्तै प्रेरणा मिलोस्। सामाजिक ठाउँमा मलाई त के लाग्छ भने, त्यो ठाउँमा गइनँ भने मैले केही बिराएँ कि, मैले त्यहाँ केही छुट्यो कि जस्तो लाग्छ मलाई। त्यस्तै चाहिँ यहाँहरूको पनि सामाजिक क्षेत्रमा काम गर्ने महिलाहरूको अधिकारहरू कहीँ हनन भएका छन् भने आफ्नो क्षेत्रमा होस्, आफ्नै घरमा होस्, सहेर नबस्नु, सम्बन्धित ठाउँमा आफ्नो आवाजहरू राख्नुहोला र हृदयलाई कहिल्यै पनि आफ्नो हृदयका आवाजहरूलाई हृदयभित्रै गुम्साएर नराख्नुहोला। आफ्ना दिदीबहिनीहरूसँग सेयर गरेर, दुःख दुखेसो भए पनि भलाकुसारी गरेर आफ्ना दुखेसोहरू सेयर गर्नुहोला र जबसम्म हामीले नै मनबाट बाहिर आफ्ना समस्या र दुःखहरूलाई बाहिर निकाल्न सक्दैनौ तबसम्म हाम्रो समस्याको समाधान हुँदैन। हामी त्यो हृदयका आवाजहरूलाई बाहिर निकाल्दै झगडै गर्नुपर्छ भन्ने पनि हुँदैन। सुझाव सल्लाहको रूपमा मलाई यस्तो भयो, यस्तो पीड़ा भयो, यो चाहिँ ठिक होइन, मलाई यो ठिक लागेन भनेर एकदम सहनशीलता रूपमा पनि त ल्याउन सकिन्छ। त्यहाँ विद्रोह नै गर्नुपर्छ भन्ने पनि छैन, कतिपय ठाउँहरूमा विद्रोह गरेर पनि अधिकारलाई लिनुपर्ने हुन्छ। अधिकार अब कसैले लौ भनेर दिने कुरा पनि होइन, ल्याउनुहोस् भनेर केही मलाई यो अधिकार चाहिन्छ, मेरो अधिकार हो भन्ने महसुस गरिसकेपछि आफूले लिन पनि सक्नुपर्छ र त्यसरी माग्दा माग्दै आफ्नो अधिकारको म भागीदार हुँ भन्ने थाहा हुँदा हुँदै पनि कहीँबाट अधिकार हनन हुन्छ भने आवाज पनि उठाउन सक्नुपर्छ भन्ने एउटा जानकारी गराउन चाहन्छु महिला दिदीबहिनीहरू।
0: हजुर, यो चाहिँ हजुरको हृदयभित्रको आवाज।
1: हजुर,
0: हृदयबाट नै सम्पूर्ण दिदीबहिनीहरूलाई आफ्नो हृदयलाई खोल्न चाहिँ नहिचकिचाउ। हामी पनि जहिलेसम्म हृदयलाई खोलेर बाहिर ल्याउँदैनौ अरूलाई चाहिँ थाहा हुँदैन, हाम्रो भित्र के छ भन्ने कुरा पनि थाहा हुँदैन, होइन? हामी दुखी छौँ कि सुखी छौँ कि खुसी छौँ कि, त्यसकारण हामी दुखी हुँदा पनि खुसी हुँदा पनि होइन हरेक बेलाका चिजलाई हामी निर्धक्क भएर अनि कसरी बाहिर ल्याउने, त्यसलाई आक्रोश आवेश त्योभन्दा पनि कहिलेकाहीँ सहज रूपमा पनि हामीले हाम्रा आवाजहरूलाई बाहिर निकाल्यौं भने पक्कै पनि ती आवाजहरू सम्बन्धित पक्षसम्म पुग्नेछन् र ती आवाजहरूको सही अर्थ लाग्नेछ, कुनै समस्या रहेछ भने पनि हलतिर जानेछ। त्यसकारण हामी सबैजनाले आफ्नो हृदयलाई एकदमै निसंकोच तरिकाले खोल्ने कोसिस गरौं। र अन्त्यमा म्याडमले हाम्रो सुनिरहनुभएका, फेरि पनि त्यही सोधे म्याडमलाई, सुनिरहनुभएका सम्पूर्ण दिदीबहिनीहरूलाई केही भन्न चाहनुहुन्छ कि?
1: धन्यवाद म्याडम, हृदयको आवाज र रेडियो सपत्तालाई म फेरि पनि धन्यवाद दिन चाहन्छु यो अवसर प्रदान गरेर। महिला दिदीबहिनीहरूलाई आफ्ना हृदयमा भएका आवाजहरू छन् भने एक्लै गुम्साएर नराख्नुहोला र आफ्ना आवाजहरूलाई जहाँ सहज हुन्छ, यहाँले जहाँ व्यक्त गर्न सक्नुहुन्छ त्यहाँ भए पनि व्यक्त गर्नुहोला र यहाँहरू मनको भारी भएर नबस्नुहोला। जति आफ्नो मनभित्र भएका राम्रा कुराहरू, नराम्रा कुराहरू छन् भने जति सेयर गर्यो त्यति हल्का हुन्छ भन्दै आफ्नो आवाजहरूलाई कहिल्यै पनि नदबाउनुहोला, हृदयबाटै खुल्ला रूपमा आउनुहोला भन्ने हजुरलाई सुझाव दिन
0: चाहन्छु। हवस् त श्रोता, रेडियो कार्यक्रम हृदयको आवाजको आजको समय सकिन लागेको छ। अर्को हप्ता हामी समाजमा हृदय देखिने काम गरेर समाजमा सकारात्मक सन्देश छर्दै परिवार समाज आफ्नो कर्म र राष्ट्रका लागि योगदान पुर्याउँदै आउनुभएका व्यक्तित्वहरू लिएर आउने नै छौ। कार्यक्रम सुनेर साथ दिनुभयो तपाईहरू सबैलाई धेरै धेरै धन्यवाद। साथै हाम्रो यस कार्यक्रममा सहभागी भएर आफ्नो हृदयको आवाज व्यक्त गर्नुभएकोमा आजका अतिथि सामाजिक व्यक्तित्व पोखरा 23 रहेको माछा पुछ्रे विकास संघमा आबद्ध बर्डर बोट आमा समूहका उपाध्यक्ष गीता देवी पौडेलज्यूलाई धेरै धेरै धन्यवाद साथै हार्दिक आभार प्रकट गर्न चाहन्छौ। र आजको कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। फुलेर निकालौं हृदयको आवाज। धन्यवाद। शुभ साता।

0: सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लाग्यो।
2: अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
3: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
2: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
4: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
3: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98052120 98251 7014
5: मठ मन्दिर
6: गुरुकुल
5: चैत्य गुम्बा
6: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन् यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन सफल जीवनको आधार पनि हो
5: आउनुहोस् एकतामा शक्ति हुन्छ प्रेम बाँडौ जीवनलाई सार्थक पारौ
6: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम
7: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेढुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर सम्पर्क 98 1 61 62 983 98 5 60 52 855 सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स भुक्त विशाल बजार
8: मेरी बुहारी कति राम्री आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले
9: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
8: अनि कहाँ छ छोरा यो पसल
9: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
8: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेयर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
9: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
8: पोखरा दुई बिन्दवासिनी बस पार्क
9: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
8: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
9: मोबाइल नम्बर 98460 59581
8: 98 1 65 15 475
10: हेलो
11: हजुर
10: सधैँ कस्तो छ हजुरलाई
11: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
10: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर रुरल ट्रेनिङ बारे सुन्छु नि
11: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
6: बारिस्ता बारटेन्डर सुशी मेकिङ इन्डियन कुकिङ
12: कुक वेटर बेकरी हाउसकिपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
13: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
12: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
6: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
13: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
12: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
13: फोन नम्बर 061587915

0: स्टडी एब्रोड जुनसुके विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा संपर्क बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नंबर 061-570-736 98-560-2325 98-086-35-480 साथ ही आईएलएस र पीजी का कक्षा विशेषज्ञ टोली र गुणस्तरीय तालीम का साथ प्रदान गरिन्छ।
1: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाच्छु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अंग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोश गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
2: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल अरू भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
3: कन्ट्याक्ट 061-55-3050 061-58-9848
2: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
4: Studio time.
5: It's 9 a.m.

नमस्कार, जहाँ संसार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्ज तयार पारेको बिहान 9 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। बाढ़ी र पहिरोको कारण अवरूद्ध विभिन्न सड़क खण्ड, एक तारे खोलाले बगाएर म्याग्दीमा एकजना विपत्ता। बहत्तर जिल्लामा फैलियो डेंगू, संक्रमितको संख्या 2000 नाग्यो। 5 संसदीय समितिको बैठक आज पनि बस्दै, रोमानियामा रेलको ठक्करबाट 2 नेपालीको मृत्यु। र आज पनि कोशी बागमती र गण्डकी प्रदेशका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना। अब सुनौ पूरा समाचार। केही दिनदेखि जारी अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढ़ी र पहिरो जाँदा यातायात सेवा प्रभावित भएका छन्। नेपाल प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार उपत्यका, कोशी र बागमती प्रदेशका धेरै ठाउँमा सड़क पूर्ण वा आंशिक रूपमा अवरूद्ध भएका छन्। काठमाडौँ र ललितपुरलाई जोड्ने र बाहिरिने वैकल्पिक मार्गहरू पहिरोका कारण अवरूद्ध भएका छन्। ललितपुरको बागमती गाउँपालिका 3 पाण्डुरमा पहिरो खसेका कारण कान्तिलोक पथ पूर्ण रूपमा अवरूद्ध भएको छ। यस्तै काठमाडौँको नागार्जुङ नगरपालिका 8 ठूलो खोलामा पहिरो जाँदा सीता पाइला धार्के सड़क खण्ड पनि पूर्ण रूपमा ठप्प भएको छ। कोशी प्रदेशको भोजपुर र इलाममा पनि सड़क अवरूद्ध भएको देखिन्छ। भोजपुर नगरपालिका 5 बोखिममा बाढ़ीका कारण मध्यपाड़ी लोकमार्ग एकतर्फी रूपमा मात्र सुचारू छ। त्यहाँ वैकल्पिक बाटोको व्यवस्था समेत गरिएको छ। उता इलाम नगरपालिका 9 राजदुवालीमा अविरल वर्षाका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। यद्यपि त्यहाँ पनि वैकल्पिक मार्ग प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ। बागमती प्रदेशमा विपदको जोखिमलाई मध्यनजर गर्दै केही राजमार्गमा समय सीमा तोकेर यातायात रोकिएको छ। बीपी राजमार्गको खुरकोट नेपाल थोक कुटुन्जे बेसी खण्डमा सम्भावित बाढ़ीको जोखिमका कारण बेलुकी 6 बजेदेखि बिहान 4 बजेसम्म सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बिहान 4 बजेदेखि 6 बजेसम्म भन्ने परिस्थितिको विचार गरी सवारी सुचारू गरिनेछ। कान्तिलोकपथको हेटौडा ठिंगुना ललितपुर खण्डमा पनि बाढ़ी र पहिरोको जोखिमका कारण रातिको समयमा साँझ 5 देखि बिहान 5 बजेसम्म सवारी चलाउन रोक लगाएको छ। अरणीको राजमार्गको सिन्दुरपाल्चोकको भोटेकोशी गाउँपालिका 4 किलो र वडा नम्बर 2 कोदारीमा पहिरो खसेका कारण अरणीको राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। प्रहरीकाले सड़कको अवस्था बुझेर मात्र यात्रा तय गर्न र यात्राको क्रममा उच्च सतर्कता अप्नाउन सर्वसाधारणलाई अनुरोध समेत गरेको छ। यता म्याग्दीको रघुवंगा गाउँपालिका 6 मूलपानी स्थित एकताले खोलाले बगाउँदा 35 वर्षीय भीमबहादुर घरती बेपत्ता भएका छन्। रघुवंगा 8 चौरखानीबाट किनेर ल्याएको भैंसी सहित खोला तर्ने क्रममा उनी बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घरतीलाई खोलाले बगाएको सूचना गाउँले दिएपछि सोमबार साँझदेखि नै खोजी शुरू गरिए पनि उनको अवस्था पत्ता नलागेको कार्यालयका प्रहरी निरीक्षक सागर तिमिश्रले जानकारी दिनुभयो। आज बिहानदेखि पुनः खोजी कार्य शुरू गरिएको उहाँको भनाइरहेको छ। नेपालमा डेंगु संक्रमणको जोखिम पूर्ण तीव्र बढ्दा रूपमा बढ़न थालेको छ। स्वास्थ्य सेवा विभाग एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो स्थिति प्रतिवेदन अनुसार 2082 पुछदेखि 2083 साउन 15 देशभरका 72 जिल्लाबाट 2025 जनामा डेंगु संक्रमण पुष्टि भएको छ भने 2 जनाको मृत्यु भएको छ। महाशाखाले पाक्षिक रूपमा संक्रमणको अवस्था विश्लेषण गर्दै आएकोमा मनसून सक्रिय भइसके संक्रमणको दर वृद्धि भइरहेको छ। प्रदेशगत रूपमा कोशी प्रदेशमा सबैभन्दा बढ़ी 538 जना 28% र गण्डकी प्रदेशमा 532 जना 26.3% संक्रमित भेटिएका छन्। जिल्लागत आधारमा झापामा 204 जना, बागलुङमा 180 जना, सुनसरीमा 131 जना, पाल्पामा 116 जना, कास्कीमा 110 जना सबैभन्दा बढ़ी प्रभावित मुख्य 5 जिल्लाका रूपमा रहेको छ। वर्षातको समय र वर्षा पश्चातको अवधिमा लामखुट्टेको वंश वृद्धि तीव्र हुने भएकोले डेंगूको संक्रमण अझै बढ़ने जोखिमलाई मध्यनजर गर्दै सरकारले साउन भाद्र अश्विन डेंगू सचेतना 3 महिने अभियान सञ्चालनमा ल्याएको छ। महाशाखाले डेंगू धेरै प्रतिवेदन भएका जिल्ला तथा स्थानीय तहहरूमा आवश्यक नियमित विश्लेषण गर्दै रोकथाम तथा नियन्त्रणका लागि आवश्यक प्राविधिक सुझाव र दिशानिर्देश निरन्तर पठाइरहेको जनाएको छ। यो 3 महिने अभियान मार्फत डेंगू सार्ने एजिप्ट जातको लामखुट्टेको वासस्थान तथा प्रजनन स्थलहरूको खोजी गरी नष्ट गर्ने कार्यलाई तीव्र बनाउने र समुदाय स्तरमा व्यापक जनचेतना फैलाउने लक्ष्य राखिएको छ। डेंगू नियन्त्रणका लागि मुख्य गरी लामखुट्टेको वासस्थान र प्रजनन स्थलको निरन्तर निगरानी तथा व्यवस्थापन गर्नु नै सबैभन्दा प्रभावकारी उपाय रहेको छ। घर कार्यालय तथा सार्वजनिक स्थल वरपर पनि जम्न सक्ने पुरानो टायर ड्रम गमला बोतल तथा खुल्ला भाँडाहरूमा पानी जम्न नदिन र नियमित सरसफाई गर्न स्वास्थ्य अधिकारीहरूले आग्रह गरेका छनृ
आज एकैपटक पाँचवटा संसदीय समितिको बैठक बस्दैछ, जस अनुसार बिहान 10 बजे बस्ने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र ब्याङ्क ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल हुनेछ। यस्तै बिहान 10 बजे नै बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पर्यटन विधेयक 2081 सम्बन्धमा मन्त्रालयसँग सैद्धान्तिक छलफल हुनेछ। त्यस्तै बिहान 10 बजे नै बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापन सम्बन्धमा छलफल हुनेछ। त्यस्तै बिहान 11 बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 उपर सैद्धान्तिक र तथावार छलफल हुनेछ। कार्यविधि मौजौदा तर्जुमा उपसमितिको प्रतिवेदन सम्बन्धमा छलफल हुनेछ। त्यस्तै दिउँसो 1 बजे बस्ने राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको पूर्व सभापति रामनारायण भिडारीसँग सरकारी आश्वासन सम्बन्धमा छलफल हुनेछ। पूर्वी रोमानियाको बकाउ शहरमा भएको रेल दुर्घटनामा 2 नेपाली नागरिकको ज्यान गएको छ। स्थानीय समय अनुसार बिहान आई करिब 3:21 बजे चिनी सड़क खण्डमा गुडिरहेको रेलले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको हो। बकाउ आपतकालीन सेवा निर्देशनालयका अनुसार दुर्घटनाको खबर प्राप्त हुनसाथ उद्धारका लागि दमकल, एम्बुलेन्स र सदन उपचार मोबाइल युनिटहरू सहितको टोली घटनास्थल पुगेको थियो, तर उद्धार टोली पुग्दा दुवैजनाको घटनास्थलमा मृत्यु भइसकेको थियो। आईएसयू बकाउकोले एक विज्ञप्ति जारी गर्दै भनेको छ, रेलको ठक्करबाट 2 व्यक्ति घाइते भएको जानकारी पाइसके हाम्रो टोली घटनास्थल पुगेको थियो। दुर्भाग्यवश चिकित्सक टोलीले दुवैलाई मृत घोषित गर्यो। प्राथमिक अनुसन्धान अनुसार मृतकहरू नेपाली नागरिक भएको खुलेको छ। यद्यपि उनीहरूको विस्तृत पहिचान र नेपालमा ठेगाना भने अहिलेसम्म आएको छैन। नेपालीहरू रेलको लिकमा कसरी पुगे, दुर्घटना कसरी भयो भन्ने बारे स्थानीय प्रहरी र रेलवे अधिकारीहरूले अनुसन्धान शुरू गरिसकेका छन्। अब आजको मौसम सम्बन्धी जानकारी। देशको धेरै ठाउँमा आज पनि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भेगका 1-2 ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको छ। राति पनि कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भेग तथा मध्य प्रदेशको 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। अरू ठाउँका हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मुसलधारे वर्षाको सम्भावना रहेको क्षेत्रमा ग्रेगेन बाहा बाढ़ी पहिरो र भुछियाबाट हुने जोखिमलाई ध्यानमा राखी सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्यावरण तथा सड़क हवाई यातायात प्रभावित हुन सक्ने भएकाले मौसम सम्बन्धी सूचनाबारे नियमित अध्यावधिक रहन पनि महाशाखाले अनुरोध गरेको छ। नौ बजेको खबर सँगको अन्त्य भइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। बाढ़ी र पहिरोका कारण अवरूद्ध विभिन्न राजमार्ग, 1 तारिक खोलाले बगाएर 1 बेपत्ता। 72 जिल्लामा फैलियो डेंगू, संक्रमितको संख्या 2000 नाग्यो। 5 संसदीय समितिको बैठक आज बस्दै। कोशी बागमती र गण्डकी प्रदेशका केही ठाउँमा मौसमधारे वर्षाको सम्भावना। रेडियो सफलताले तयार पारेको बिहान 9 बजेको खबर सङ्गालको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर, साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार बुलेटिन अहिले 6 बजे खबर सङ्गाल आउनेछ। हामीसँग सफलताको पाइलामा के भेरम तपाईँ सुन्न सक्नुहुन्छ। कार्यक्रम लोकसत्ता रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लायो
6: आयो है मासु, ताजा ताजा मासु।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट सप पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67793 97659 50960। दोस्ती टु मिट सप
2: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गरिदिउँ कि क्या हो?
3: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
4: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
1: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
5: जल उठाउने स्थान पोखरा एक गाईघाट, बिहान 7 बजे जलार्पण, श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
1: अनुरोधक, श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति, बोलबम धाम बैदाम पोखरा छ।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
7: कन्ट्याक्ट 0615553050, 0615589848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

राख्दै सदाको दिन जस्तै आजको दिन पनि म तपाईँकै सहयात्री प्रीति उपस्थित भइसकेकी छु कार्यक्रममा लोक चौतारी लिएर। श्रोता मित्र, कार्यक्रममा लोक चौतारी तपाईँको आफ्नै प्रिय कार्यक्रम हो। यस कार्यक्रम तपाईँले इन्टरनेट अनलाइनको www.login.com लगइन गरेर रेडियो सफलताको फेसबुक पेजबाट र रेडियो सफलता 103.4 मेगाहर्जबाट विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब करिब 45 मिनट म यहाँहरूसँगै रहनेछु। कार्यक्रम अवधिभर सुनेर साथ दिनुहोला। कार्यक्रम लोकलहरीमा हामी लोक चौतारीमा हामी हाम्रै गाम बेसी उकाले ओह्राले भन्ज्याङ चौतारी वनपाखा घाँस दाउरा मेला पात पानी पन्दिरो डाँडा काँडा खोला नाला कुना कन्दारमा गुन्जने मिलन बिछोड दुःख सुखमा साथ दिने लोकभागलाई प्रस्तुत गर्ने गर्छौ। आज पनि म मंगलबारको श्रृंखलामा छु। आजको मंगलबार श्रृंखलामा पनि यहाँहरूलाई अत्यन्तै मिठा मिठा रमाइला रमाइला मर्मस्पर्शी सांगीतिक कोशीलीहरू प्रस्तुत गरेर भरपूर मनोरञ्जन दिलाउने क्रममा जुटित रहनेछु। भन्दै यति बेला भने कति पनि ढिला नगरिकन एउटा मिठो सांगीतिक कोशीले प्रस्तुत गरेर कार्यक्रम लोक चौतारीको ढोका उघार्ने अनुमति चाहन्छु। मिलना राई त्यसै गरी अर्जुन सापकोटाको सुमधुर आवाजमा झलीको तिम्रै याद हिमाल भन्दानी अलीको अत्यन्तै मिठो सांगीतिक कोशीले कार्यक्रमको शुरूआतमा स्वीकार्नुहोला।

हजुर, अत्यन्तै मिठो साङ्गीतिक कुशलले मिलिन राई, त्यसै गरी अर्जुन सातकोटाको सुमधुर आवाजमा तिम्राई झलीको एल्बमबाट मिठो साङ्गीतिक कुशले प्रस्तुत भइसकेको छ कार्यक्रममा। यहाँहरू सम्पूर्ण सुनेर भरपूर मनोरञ्जन लिँदै हुनुहुन्छ भन्ने अपेक्षा गर्दै आजको मंगलबार श्रृंखलामा रहेर अत्यन्तै मिठा मिठा रमाइला रमाइला मर्मस्पर्शी साङ्गीतिक कुशलहरू प्रस्तुत भइरहेका छन्। यति बेला यस्तै रमाइला रमाइला मर्मस्पर्शी साङ्गीतिक कोशीलीहरू प्रस्तुत गर्ने क्रममा अभाव एल्बमबाट विष्णु माझी त्यसै गरी गणेश अधिकारीको समुद्र आवाजमा मेरो अभाव मेट्न नसकुन्, तिम्रो शहर छोडेर यति टाढा जाँदैछु कि कसैले पनि खोजेर भेट्नै नसकुन, अत्यन्तै मिठो साङ्गीतिक कोशीलीहरू सम्पूर्णको लागि।

हजुर, विष्णुमाझी त्यसै गरी गणेश अधिकारीको सुमधुर आवाजलाई एल्बम आवाज अभाव एल्बमबाट पक्कै पनि सम्पूर्णले सुनेर भरपूर मनोरञ्जन लिइरहनु भएको छ भने अपेक्षा गर्दै कार्यक्रम लोक चौतरीमा अत्यन्तै मिठा मिठा रमाइला रमाइला सांगीतिक कुशीलीहरू प्रस्तुत भइरहेका छन्। यहाँहरूलाई पनि यस्तै मिठा सांगीतिक कुशीलीहरू सुन्न मन छ भने आफ्नो रुजाइमा पार्न सक्नुहुनेछ। यति बेला भने कार्यक्रममा कतै पनि ढिला नगरिकन अर्को मिठो सांगीतिक कुशीली प्रस्तुत गर्नेछु। ईश्वर सिंह त्यसै गरी खिमा रोका मगरको अत्यन्तै मिठो आवाजमा सजिएको गाम गीता झाम्रे झाम्रे गीत विशेष गरी बागलुङ गलकोरतिर एकदमै प्रचलित भएका शिव अखलीको शब्द लयमा अत्यन्तै मिठो सांगीतिक कुशीले प्रस्तुत गर्नेछु। त्यसपछि लगत्तै छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछु। विश्रामपछि म आउने नै छु। तपाईँ सुन्दै गर्नुहोला कार्यक्रम लोक चौतारी।

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएरै पठाऊ है
0: बरु तालिमीलाई कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएका

तपाईको भोक लाग्दाको साथी मनसरताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
2: घर बनाउन लाग्ने कुरा त तलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल, झोका, अजेल गर्ने समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
3: हो बुढा। हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
4: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छाना मुनिबाट सेवा दिँदै आइरहेको छ।
5: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061-541-984, 541-985। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टील एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
7: बन्ने बत्ती भोलि पनि माया गर्नु आज गरे जति। आदि खोलामा

लोक तथा दोरी गायिका संस्कृति लामी छाने तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम लोक चौतारी। हजुर, एकैछिनको छोटो व्यापारिक विश्राम पछि पुनः स्वागत छ कार्यक्रममा लोक चौतारीमा। म छु तपाईँको साथमा प्रीति। विश्राम अगाडि अत्यन्तै मिठो सांगीतिक कुशीले प्रस्तुत भइसकेको छ। पक्कै पनि यहाँहरू सम्पूर्णले सुनेर भरपूर मनोरञ्जन लिइसक्नु भएको छ भने अपेक्षा गर्दै आजको मंगलबार श्रृंखलामा रहेर यस्तै यस्तै मिठा मिठा रमाइला रमाइला मर्मस्पर्शी सांगीतिक कुशीलहरू प्रस्तुत गरिरहेकी छु। यति बेला भने कार्यक्रममा फेरि पनि कति पनि ढिला नगरिकन अर्को मिठो सांगीतिक कुशीले प्रस्तुत गर्नेछु रमेश परियारको शब्द संगीतमा बद्री सातपटा, त्यसै गरी ज्ञान परियारको

हजुर, अत्यन्तै मिठो सांगीतिक कोशेली हे माया एल्बमबाट रमेश परियारको शब्द संगीतमा बद्री सापकोटा त्यसै गरी ज्ञानु परियारको सुमधुर आवाजलाई कार्यक्रममा प्रस्तुत गरिसकेकी छु। पक्कै पनि यहाँहरू सम्पूर्णले सुनेर भरपूर मनोरञ्जन लिइसक्नु भएको छ भन्ने अपेक्षा गर्दै कार्यक्रममा यस्तै मिठा मिठा रमाइला रमाइला मर्मस्पर्शी सांगीतिक कोशेलीहरू प्रस्तुत गर्दा गर्दै यति बेला भने म कार्यक्रमको अन्ततिर आइसकेकी छु। यानकि आजको व्यवसायलाई बीत मार्ने बेला भएको छ। जाँदा जाँदै आजको अन्तिम सांगीतिक कोशेली नरेन्द्र मल्ल ठाकुरी प्रीति गिरी को आवाजमा रहेको यो मिठो सांगीतिक कोशेली अनिल कटवाल युट्युब च्यानलबाट हेर्न सक्नुहुनेछ। पिंजडा की चरी एल्बमबाट यो मिठो सांगीतिक कोशेली तपाईँ सम्पूर्णको लागि छोड्दै कार्यक्रममा जति पनि श्रोता मित्रहरूले कार्यक्रम लोकसोत्रलाई सुनेर साथ दिनुभयो तिनजेल सम्पूर्णलाई धन्यवाद। भोलिको व्यवसायमा भेट हुने बाचा गर्दै पिंजडा गीत चरी यति बेला तपाईँ सम्पूर्णको लागि छोड्दै म पनि उजेल पर्न चाहन्छु। जय गी जय सङ्गीत तपाईँको बाँकी पल शुभ अनि सुखद रहोस्। रेडियो सफलता सुन्दै गर्नुहोला। नमस्कार।

0: हेलो
1: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ। यी सम्पूर्ण सामान किन्न कता जाने होला?
2: किन यता उता गर्नु पर्यो? पोखरा सात मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुपथ मूल्यमा पाइन्छ नि।
3: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा सात मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860309362, 9560334032। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ। नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर आउनुहोस् कक्षा 12 को एग्जाम दिएर बसेकाहरूका लागि विशेष जापानीज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेशन को नचिन्ता, जापान को जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्शपछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिंकवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङ को 2 तला, फोन नम्बर 061-571-430, 98-550-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिंकवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

0: नीति निर्माण गर्न महिला पुरुष दुवैको अधिकार,
1: समानता र सामाजिक न्यायको लागि सबैको सरकार,
0: जनहितको लागि रेडियो सफलता 103.4 मेगाहर्ज।
2: होइन अनुजी, हिजो आज हजुर साह्रै चिन्तित देखिनुहुन्छ नि।
3: हेर्नुहोस् न हेम सर, मेरो छोरा अनमोल जति बेला पनि मोबाइलमा मात्र झुन्डिराख्छ, न त उसलाई खानाको पिर छ न त पढ्न गई, भविष्यमा के गरी खाला भनेर त्यही चिन्ताले सताइरहेछ मलाई त।
2: हेर्नुहोस् अनुजी, यस्तो कुरामा चिन्ता गरेर हुँदैन। मेरो छोरीको पनि पहिला त्यस्तै बानी थियो। मैले मेरो छोरीको लागि समय निकालेर उनलाई मनपर्ने खेलकुद नृत्यतिर शरीर बनाएको कारणले एकाएक परिवर्तन भयो नि। हजुरले पनि हजुरको छोरालाई समय निकाल्नुहोस्, उनलाई मनपर्ने खेलतिर नृत्यतिर हरेक नयाँ नयाँ ठाउँतिर घुमाउने क्रियाकलापतिर शरीर गराउनु भयो भने हजुरको छोराको बानीमा पनि परिवर्तन आउन सक्छ।
4: सार्वजनिक हितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।
5: Sofala, Studio Time.

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।

0: आयस पीटीएका कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराख्नु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9825170014
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाच्छिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061574668 मोबाइल नम्बर 9856028104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
5: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
5: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएरै पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र सी कम्प्लेक्स को बीचमा
4: फोन नम्बर 061-57-9915
5: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
6: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
5: अनि कहाँ छ छोरा यो पसल
6: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
6: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
5: पोखरा 2 बिन्दवासिनी बस पार्क
6: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
5: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
6: मोबाइल नम्बर 98460-59581
5: 98161-15475
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

0: हेर न साङ्लो बोरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807154 9537325575।
3: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
4: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
3: हजुर हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081। कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
5: कुकुरको भ्याक्सिनेसन
4: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0165447337 मोबाइल नम्बर 9856287744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर।
6: सूचना शिक्षा र मनोरञ्जन अब रेडियो सफलता 103.4 MHz सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com। साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 MHz पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला।
7: विगतको 20 वर्षदेखि हजुर सेवामा समर्पित
8: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्भर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्भर नेपाल। अरूभन्दा फरक सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्भर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
9: कन्ट्याक्ट 0615530050 0615589848।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिन दिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
1: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
0: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
2: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5 पोखरा।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की, फोन नम्बर 061-553-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।
4: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला। यो बुढीलाई केही चिन्तै छैन भने?
5: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्सी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
4: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
6: हजुर, हामी कहाँ सत्यनारायण, रुद्री, व्रतबन्ध, विवाह, चौरासी, सप्ताह, एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
4: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर, 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98460-43853।
7: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
8: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560-1109, 98284-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
7: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

सक्षम को के सृष्टि हेर्दा त्यसको परफर्मेन्स त्यति सटिस्फ्याक्ट्री छैन। मलाई कस्तो लाग्छ, त्यो अरू बच्चा भन्दा अलिक डिफरेन्ट हो, अटिजम हो कि, त्यस कारण त्यसलाई एउटा राम्रो डक्टर

0: नर्मल छैन भन्ने.
1: ऊ एक्लै कहिले काहीँ बस्छ, एक्लै बस्छ, आफ्नै तरिकाले बस्छ, तर सबै कुरो नर्मल त गर्छ उसले. तपाईँ के भन्नु न, यतिकै तपाईँले अर्कै बुझ्छ त्यस्तो भन्नु मिल्दैन नि. केही पनि भएको छैन मेरो बच्चालाई, एकदम नर्मल छ. तपाईँ के भन्नु न, के भन्नु न.

के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।

0: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्ध सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
1: करण साइकल पसल, आका हस्पिटल, पोखरा 17, घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रमसम्म 2071 देखि हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 985-60-21-440 985-60-60-127 र 98038-21-440 सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: 아버지, 아무리 틱딱 커서도 많이 왔었니?
1: 어머, 이놈이야.
0: 이놈아.
1: 이놈아, 이놈아. 이놈아, 이놈아.
0: 혼자.
1: 또 흥질하기요.

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93, 97 59 50 960। दोस्ती टु मिट छ, दोस्ती टु मिट छ।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दावासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59581,
2: 98165 1475।
4: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
5: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
4: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
5: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
4: स्टार ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061520179।
6: Studio time.
2: It's too well known.

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615339904, म्यानेजिङ डाइरेक्टर लोक बहादुर सुनार लोकेश 98462689।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860390362, 9560334। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल, अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615530050, 0615589848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811877488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 धारीपाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ।

तपाईको भोक लाग्दाको साथी मनसराताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुप्रत मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 9846054635, 9864043853।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450502251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-553-071, 98067-81-234, 97-50-77-123।

0: व्हाट्सएप नम्बर 9801-77-133।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
3: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।
4: होइन ए बुढा, बिहान बिहान कहाँ नलाकाउ
5: मेरी आमै नि घर बनाउन लाएको कुरा त तलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल झोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
4: हो बुढा। हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियौ। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
6: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
7: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-541-9584-541-9585। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: टक्कै हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दिप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दिप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दिप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9805120 9821 2714
3: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्ट मार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061-544-737 मोबाइल नम्बर 9850-60-28-744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: हामी सुरक्षित छौं उनीहरू संकटमा छन् जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
6: सफा कपडा संकलनमा हातेमाल गरौं पुरानो तथा सफा कपडाहरू सहयोग गरौं
5: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
6: कपडामा केवल कपडा मात्र होइन तपाईको माया र सम्मान पनि हुन्छ
5: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ सफा कपडा संकलन अभियानलाई सफल पारौं
6: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं
5: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 9850-011-86 9840-35111 सम्पर्क नम्बर फेरि एकपटक 9840-35111

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्स को बीचमा।
6: फोन नम्बर 061587915।
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन बिरयानी। अनलाइन अर्डर का लागि सम्पर्क 97050508, 97055557, मनसरा ताज चिकन बिरयानी, हजुरकै सहर पोख।

0: हेर न साङ्लो बोरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
2: बेला तँलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575, 9807159947, 9857325575।
3: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्याण्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक, फोन नम्बर 061570736, 9856320325, 9806535480। साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
4: भाइको विवाह पनि हिजो भन्दा आज झन नजिकै छ। दुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नु पर्ने होला, र सजावट फुलहरू पनि कहाँबाट ल्याउने हो? लाउन कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
5: दाई पनि कति आतिनु भएको, सिद्धार्थ चोक 8 पोखरामा गोल्डेन नर्सरी छँदैछ नि। हो, त्यही गएपछि दुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फुलहरू, बुके, गुच्छा, फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
6: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह व्रतबन्धमा सजावट फूलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठूला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर, आउटडोर र ठूला ठूला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
4: सम्पर्कका लागि गोल्डेन नर्सरी, सिद्धार्थ चोक 8 पोखरा, प्रोप्राइटर दया कुमार द्वा, मोबाइल 9856320717 र 9846055079।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहना बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहना साक्षर का साथै खरीद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462899।
2: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी।

0: के भन्छ यो एरियाले त्यही लगातार कान्छ।
1: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 घारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560-60127 र 98038-21440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दिप सुन चाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुन चाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भयो त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दिप सुन चाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दिप सुन चाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802527014
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेशनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 9846059581
3: 9165475
6: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशी को खबर। नया तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर डाक्टर किशोर आचार्य कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागि दाना को फर्मुलेसन लेस तथा ब्रोइलर कुखुरा को पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 061544737, मोबाइल नम्बर 98560287744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061452966, 061455966 र मोबाइल नम्बर 98460085A।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लायो
6: ओ लुकिङ ब्याक

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9864066642 9864061081। तपाईँको भोक लाग्दाको साथी मनसराताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसराताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050505508 97055505007 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
0: सम्पर्क नवविद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नवविद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
3: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
3: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
3: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुन चाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुन चाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुन चाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ।

0: तामा, पितल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9850-1246 9850-1254 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-55-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98-5-60-11-09, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
2: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
3: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
4: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
5: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: ए दाई, एक्लै पो बस्नु भएको रहेछ? खोइ त छोरा छोरी?
1: छोरा स्कुल गएछ, छोरी पनि बाख्रा चराउँदै त होली।
2: सावधान छोरा छोरी एकै हुन्, कसैलाई काका कसैलाई पाखा नगरौ।
0: जनहितका लागि रेडियो सफलता 103.4।

0: हामी जीवन भर दिन रात दुख गरेर कमाएको पैसा आफ्ना छोरा छोरीको शिक्षा दीक्षामा खर्चिन्छौ।
1: हामी सन्तानको खुसीको लागि उनीहरूका हरेक इच्छा पूरा गर्छौ।
0: तर सोच्नुहोस् त, के हामीले उनीहरूलाई असल संस्कार दिनका लागि पर्याप्त समय दिएका छौ त?
1: यदि दिएका छैनौ भने हामी आफ्ना सन्तानलाई बिगारिरहेका छौ।
0: त्यसैले आफ्ना सन्तानलाई असल व्यक्ति बनाउन उसले गर्ने हरेक कार्यमा आजदेखि मेहनत गर्न सिकाऊ।
2: जनहितका लागि रेडियो सफलता 103.4 मेगा

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको चिज सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दिप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दिप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98052121750 98251

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161530904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462289।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन

0: साउजी जुस पाउन
1: ल लिनुस जुस
0: छोरी एकैछिन सामान लिँदै गर है
2: हस मामु खै हेर्नु पर्यो डेट एक्सपायर हुन्छ भन्थे अंकल यो त डेट एक्सपायर भएको होइन र
1: किन हुनु नि नानी तिमी यति सानो भएर ठुलोलाई सिकाउँछौ
0: के भयो छोरी
2: मामु यो जुस त डेट एक्सपायर भइसक्यो रहेछ
0: खै खै हेर ल हो त रहेछ तपाईँ हामीलाई हेप्नु भएको राख्नुहोस् तपाईँको जुस अबदेखि यस्तो म्यास सकिएको सामान कहिल्यै पनि नबेच्नु होला बालक वृद्ध भनेर कसैलाई पनि नहेपौ म्यास सकिएका सामान बेच्नु जघन्य अपराध हो
3: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो रुखो।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460 6642 98460 41081। स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक। फोन नम्बर 061570736 98560325 98086 35480। साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
2: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
3: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
2: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
3: कपडामा केवल कपडा मात्र होइन, तपाईको माया र सम्मान पनि हुन्छ।
2: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
3: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
2: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560 011 86, 98460 35111। सम्पर्क नम्बर फेरि एकपटक 98460 35111।
4: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
5: होइन के भन्छ यो रेडियोले?
4: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560 21440, 98560 60127 र 98038 21440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउसकिपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटिभिटीद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर सुन्दरमार्ग चुक्लाढुङ्गा UFO र थ्री कम्प्लेक्सको बीचमा
5: फोन नम्बर 061587915
6: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055055007 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातीमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउ, सफा कपडा संकलन अभियानलाई सफल पारौ।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560 011 86, 98460 35 111। सम्पर्क नम्बर फेरि एकपटक 98460 35 111।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9805120 50 9825170014
3: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
3: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
4: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 9850-28104
4: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: होइन ए बुढा बिहान बिहान कहीँ नलाकाऊ
6: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको झ्याल झोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
5: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
7: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
8: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
9: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-541-9584 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा फोन नम्बर 061-525-904 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ

0: नमस्कार, म लोक तथा दोरी गायिका सरस्वती लामी छाने। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा 8 रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्ती टु मिट छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-82-989।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460-20-127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: यत्रो घर बनायो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन? ए हजुर, हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरान भइसके।
5: के चिन्ता लिन्छौ, यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
2: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
3: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5-0 किलोमिटर, मोबाइल नम्बर 98560-23461, 98266-06908।

बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, चितेढुङ्गा पोखरा, सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुंवर, सम्पर्क 9811062983, 9855852855। सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार। स्टडी एब्रोड, जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, युएसए, युके, क्यानाडा, न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा, 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707636, 9855302325, 9806535480। साथै आयल्स पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ। तपाईको भोक लाग्दाको साथी मनसराताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसराताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

अनलाइन अर्डरका लागि सम्पर्क 97050508 97055007 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड

0: हेलो
1: त्यो काफी छैन रात पर तलाई फोन ट्राई गरेको फोनै रिसिभ गर्दैन अनि त कुखुरा पैसा नि त सरिसा त प्रवेश हाइकेर कता छ अरे होइन सुमेल नयाँ नम्बर पत्ता लाग्छ त्यसमा ट्राई गर्नु त नि है

0: चालेगा, बाऊ को इतना त्रास नहीं होएले।
1: सिंपल सिंपल कांची।

को झण्डै 11 महीना बितिसक्दा अबको पेशीमा फैसला हुने बताएको छ। उहाँको परिवार, साथीहरू र शुभचिन्तक खुशीको खबर पाउने आशा छ।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुस्तकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुस्तकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460 66 642 98 660 41 081।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98-462-89-99।

0: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
1: हो नि, पोखरा मुस्ताङ देखि बन्दीपुर सम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
2: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
3: के तपाईँलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
4: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
3: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
5: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
6: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
5: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छ्यु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
6: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
5: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
7: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
8: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
9: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
10: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो, त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
9: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
10: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0615356551। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
8: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 को इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला, फोन नम्बर 0161-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

0: सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: डेंगू रोग एक प्राण घातक रोग हो। यो लामखुट्टेको टोकाईबाट मानिसमा सजिलै सर्दछ।
3: डेंगू रोगबाट बच्नको लागि आफ्नो घर आँगन वरपर पानी जम्ने खाडल छ भने तुरुन्तै पुरिदिनु पर्छ।
2: घरमा पानी राम्रोसँग छोपेर राखौं।
3: घरको छेउछाउमा फोहोर नगरौं। निरन्तर सरसफाई गर्ने पानी बसालौं।
2: दुई तीन दिनको बासी पानी प्रयोग नगरौं।
3: डेंगू रोग लाग्नबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ। जनहितका लागि रेडियो सफलता 100

0: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
1: जल उठाउने स्थान पोखरा एक गाईघाट बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
0: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदाम पोखरा छ। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर, आउनुहोस् कक्षा 12 को एग्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेशनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला, फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।
2: हेलो
3: सरु, सन्चै छौ?
2: हजुर सन्चै, कस्तो छ हजुरलाई?
3: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
2: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
3: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
1: कुक, वेटर, बारम्यान, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस र भाषा लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
1: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटीभिजीद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने।
1: तालिम लिने सम्पूर्णका लागि कान्तिपुर एक्स क्लबद्वारा रोजगार ग्यारेन्टी।
4: तपाईँ हाम्रो विश्वास जित्न सफल।
1: कान्तिपुर होटल ट्रेनिङ सेन्टर सुन्दर मार्ग चुक्लाढुङ्गा UF43 कम्प्लेक्स को बीचमा।
5: फोन नम्बर 061-535-915, 061-540-884।
0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, USA, UK, क्यानाडा, न्यूजील्याण्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र BMW एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क BMW एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक, फोन नम्बर 061-570-736, 98-560-20-325, 98-086-35-480। साथै ISFPTE का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हेलो
1: हजुर, सधैँ कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5-स्टारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लढुङ्गा UFO र ट्री कम्प्लेक्स को बीचमा।
5: फोन नम्बर 061-587-915।
6: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 07 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यदि तपाईं वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-5551-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
2: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
3: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
2: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
3: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
2: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
3: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
2: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98-560-011-86, 98-460-35-111। सम्पर्क नम्बर फेरि एकपटक 98-460-35-111।
4: सूचना, शिक्षा र मनोरञ्जन, अब रेडियो सफलता 103.4 मेगाहर्ज।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट शप पोखरा आठ रत्नचोक प्रोप्राइटर शिवकुमार। सम्पर्क नम्बर 9852267793 97659650960 दोस्तीटु मिट शप।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
4: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स माने जाउँ।
2: पोखरा दुई बिन्दवासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 9846059581
2: 9166715475।

0: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
3: काममा अलि सघाउँछ कि भनेर नि।
2: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौँ, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौ, बाल श्रमको अन्त्य गरौँ।
4: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0165 35 904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462 89 99।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: तामा, पितल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान को होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856012046 9852110504 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ। अब गुणस्तरीय फर्निसिंग सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी नवमोडन फर्निसिंग सेन्टर पोखरा 7 मासबारमा
1: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरुप्रसाद बराल मोबाइल नम्बर 9840602127।
0: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081। स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9856020325 9806535480। साथै आयल्स र पीटीई का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
2: आयो है मासु, ताजा ताजा मासु दो।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793 97659 50960। दोस्ती टू मिट्स।
2: हेलो
3: क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
2: किन यता उता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
1: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउदी लेक्स साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल। मोबाइल नम्बर 98639 63 2 98560 34 32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
4: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 98460-00851।
5: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
6: होइन के भन्छ यो रेडियाले?
5: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225 98560-21-440 98560-60127 र 98038-21-440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेको छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू? यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू?
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 9855335394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगनगौडा।
4: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
5: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मरमत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मरमत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811877488।
4: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
6: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड
1: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
2: वेस्ट सल्फर ल्यायो नया जम्बो कम्बो अफर अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
1: अब सब को लगी वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंट्रानेट र डेटा सेंटर सर्विस आदि सेवा वेब सर्फर नेपाल अरुभन्दा फरक सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
3: कन्ट्याक्ट 0615530050 0615589848
1: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
4: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
5: हो नि ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन् ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं
6: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: सूचना शिक्षा र मनोरञ्जन अब रेडियो सफलता 103.4 मेगाहर्ज सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 मेगाहर्ज पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला।
1: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
2: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
2: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28-104
2: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 0161547737, मोबाइल नम्बर 9856728744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की, फोन नम्बर 0161553071, 9867081234, 9705077123, व्हाट्सएप नम्बर 9811771।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
1: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरुङ मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
1: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 0165201179।

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौं, जीवनलाई सार्थक पारौं।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: ओम जय जगदीश हरे।
3: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
4: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युत राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
3: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
5: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एक हा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
3: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98464-43853।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: तपाईको दैनिक राशिफल रेडियो सफलता 103.4 मेगाहर्ट्जमा हरेक दिन बिहान 5:45 बजे सफलतामा राशिफल
0: प्रत्येक दिनको पञ्चाङ्ग राशिफल शुभ साइत शुभ लाभ अमृत बेला र राहुकाल समयको जानकारी म युवा ज्योतिषी हरिपन्तको साथमा।

नमस्कार, शुभ भरबात। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट। आज मिति 2083 साल श्रावण महिनाको 20 गते बुधबार, ईस्वी सम्वत अगस्त 5 तारिक सन् 2026, श्री साक्य 1948, नेपाल सम्वत 1146, रौद्र नामको संवत्सर, सूर्य पृथ्वीको दक्षिणी गोलार्धमा छन्, वर्ष ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार श्रावण कृष्ण पक्ष रहनेछ। आज श्रावण कृष्ण पक्षको सप्तमी तिथि साँझमा 5:31, त्यसपछि अष्टमी तिथि लाग्नेछ। नक्षत्रमा अश्विनी साँझमा 7:19, त्यसपछि भरणी नक्षत्र लाग्नेछ। विष्कुम्भादी युगमा शूल 27:44 कलासम्म, त्यसपछि गण्डयुग लाग्नेछ। कर्णमा भद्रा अहोरात्र रहनेछ। आनन्दादि युगमा आज मृत्यु योग रहनेछ। सूर्य कर्कट राशिमा, चन्द्रमा मेष राशिमा रहनेछन्। आजको दिन मान 33:18 अर्थात 13:21 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्रबिन्दुमा रही बिहानमा 5:29 तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 6:48 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय रातिमा 10:42 रहेको छ भने चन्द्रमा अस्ताउने समय भोलि बिहानमा 11:35 रहेको छ। पञ्चाङ्ग बारेको जानकारी सँगै अब लागौं आजको राशिफलतर्फ। राशिफलको शुरूमा मेष राशि। मेष राशि व्यक्तिहरूको लागि आज साझेदारीमा गरिने काममा सफलता मिल्नेछ। दाम्पत्य जीवन पनि सुखमय रहनेछ। आर्थिक लाभ मिल्ने संकेत रहेका छन्। नयाँ सम्बन्धहरू बढ्दै जानेछन्। परिवारमा खुशी र सहयोगको वातावरण रहनेछ। स्वास्थ्य सामान्य रहनेछ र आत्मविश्वास बढ्ने देखिएको छ। काममा प्रगति देखिनेछ भने प्रेम सम्बन्ध